बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्विजरल्याण्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीनजना छन्। यस्तै देश र परिचय नखुलेका 21 पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ। बाढ़ीमा परेर अझै 320 पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ। पाँचथरको फिदिम स्पोर्ट्स क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड क्लबको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको दोस्रो क्वार्टर फाइनल खेलमा काठमाडौँको चितलाङ फुटबल क्लबलाई ट्राई बेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्ट्स क्लब सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राई बेकरमा धकेलिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સામાન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: રેડિયો ગોઠા રેડિયો હો
3: भोटेको सीमाबारीले वितण्ड मच्चाएको आज पाँचौं दिन भएको छ र सहित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब भेला परिरहेका छन्। बाढ़ी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेको उद्धार तथा खोजीमा जुटेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। घटनामा मृत्यु भएका, घाइते भएका र सम्पर्क विहीन भएकाहरूको एकीकृत विवरण अझै संकलनको क्रममै छ। सरकारले राहत तथा सहायता विवरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 675 जनाको शव फेला परेको छ भने 7514 जना घाइते र अन्यको उद्धार गरिएको छ। अझै पनि 2498 जना सम्पर्कविहीन छन्। 27 जना सम्पर्कविहीन मध्येका प्रहरी कर्मचारी छन्। उद्धारमा 18708 सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भएका घाइतेहरूको संख्या 219 छ। सरकारले फेरि पनि बाढ़ीको जोखिम हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ। अलर्टका विषयमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली।
4: हामीले लगातार अलर्ट गरिराखेका छौँ। यसको कारण के भन्दाखेरि जुन हिम पहिरो र बाढीको घटना भयो त्यस पछाडि दुईवटा तालहरू त्यहाँ बिस्तारै देखा परे र त्यो बढ्ने क्रममा देखिए र अहिले यतिखेर कुरा गर्दाखेरि पछिल्लो अपडेट अनुसार ती तालहरू करिब भरिएको अवस्था छ। एउटा करिब करिब 4000 मिटरकै उचाइमा छ भने अर्को ताल चाहिँ 3000 मिटर जतिको उचाइमा परेको देखिन्छ। त्यस कारणले त्यो दुइटै तालहरू जोखिमयुक्त अवस्थामा छन्। पानी धेरै जम्मा भएको चाहिँ होइन, तर पनि त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा, माटो, गिटी, डेब्रिज बिहान बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन्, किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो र त्यो तालहरू बिस्तारै भरिँदै जाँदाखेरि फुट्ने जोखिम चाहिँ रहन्छ। त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा, माटो, गिटी, डेब्रिज बिहान बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन्, किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो र त्यो तालहरू बिस्तारै भरिँदै जाँदाखेरि फुट्ने जोखिम चाहिँ रहन्छ। अब नफुट्न पनि सक्छ, तर अहिले तत्काल हामी त्यो विस्तृत अध्ययनमा जान सम्भव छैन, तर फुट्न सक्ने जोखिमलाई ध्यानमा राखेर हामीले तल्लो क्षेत्रमा चाहिँ खास गरी उद्धारकर्ताहरूलाई चाहिँ सतर्कताको लागि अनुरोध गरेको हो। तर एउटा कुरा चाहिँ के छ भने जति पानी ती तालहरूमा जम्मा भएको छ त्यसबाट सिर्जना हुने बाढी बुधबारको जस्तो ठुलो बाढी चाहिँ अलिक हुँदैन, तर पनि तल्लो क्षेत्रमा जुन गेग्रानहरू ठिग्रिएको छ त्यसले गर्दा नदीको सतह धेरै माथि आएको कारणले सानै बाढीले पनि फेरि पनि प्रभाव पार्ला कि भन्ने जोखिम देखिएको कारणले चाहिँ सतर्क गरिएको।
3: काठमाडौँ महानगरले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरू उद्धारका लागि निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो 19 नागरिकलाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। शनिबारदेखि दुईवटा सवारी साधनको व्यवस्था गरिएको छ। कामको सिलसिलामा देशका विभिन्न ठाउँमा रसुवा, नुवाकोट लगायत बाढ़ी प्रभावित क्षेत्रमा पुगेर विपदपछि अलपत्र परेका र प्रभावित क्षेत्रमा आफन्त खोज्न गएका व्यक्तिलाई लक्षित गरी सेवा थालिएको हो। दुवै सवारीले नगर प्रहरी राखेर दिनमा दुईपटक यात्रु ओसार्नेछन्। महानगरले रसुवा भट्टेकुसी बाढीग्रस्त क्षेत्रमा 4 सब वाहन समेत परिचालन गरेको छ। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका, पहिचान हुन नसकेका सबलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधि अनुसार चितवनको देवघाट जंगलमा सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्न थालिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण बगेर आएका सबलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेड क्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 सब फेला परेका छन्। तीमध्ये 9 सबको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। शनिबार पहिचान हुन नसकेका 96 मध्ये पहिलो चरणमा डीएनए का लागि नमूना संकलन गरिएका 26 सबलाई देवघाटमा जमिन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी सब व्यवस्थापनको क्रममा रहेको चितवन जिल्ला प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभयो। भरतपुर अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर कश्यप श्रेष्ठले सबको पहिचानलाई केन्द्रमा राखेर फोरेन्सिक, डेन्टल र अन्य स्वास्थ्य कर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार नदीमा धेरै दिन रहेका कारण सब सड्ने, गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डिएनएका लागि आवश्यक जैविक नमुना सङ्कलन गरिएको हो। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सिन्धुलीको खुर्कोट स्थित सुनकोशी नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहान 7:02 सूचना जारी गर्दै सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। महाशाखाले नदीको जलसतह बढ़िरहेकाले तटीय क्षेत्रमा रहनेलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोटेकोशी त्रिशुली बाढीपछि त्रिशुली र नारायण नदीको चितवनतर्फ 259 सब फेला पारेका छन्। तीमध्ये 9 मात्रै शनाखत भएर आफन्तले बुझेका छन्। चितवन प्रहरीले गएको साँझसम्म 8 पुरूष र 1 बालिकाको शव पहिचान भएको जनाएको छ। पहिचान गर्न गाह्रो भएका र सर्न थालेका शव देवघाट जंगलमा व्यवस्थापन गर्न थालिएको छ। प्रहरीले देवघाट वन क्षेत्रमा 59 पुरूष 35 महिला र पहिचान खुल्न नसकेका 2 शव व्यवस्थापन गरेको जनाएको छ। अस्पतालको क्षमताभन्दा धेरै शव आएपछि डीएनए नमूना संकलन गरेर संकेत नम्बरका आधारमा अभिलेख राख्ने र सब जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ। विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहँदा प्रधान परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्वव्यापी प्रयास आवश्यक रहेको बताउनु भएको छ। हिमताल फुर्ता वा हिमनदी खस्ता बाढ़ी आएको अनुमान गरिएको छ। आपतकालीन उद्धार विज्ञ डाक्टर रामु खरेलले अब उद्धारसँगै देशको दीर्घकालीन पुनर्स्थापना बारे पनि सरकारले सोच्नु पर्ने बताउनु भएको छ।
4: We really have to stay 2 steps ahead of what's about to come. How long people are displaced? Is there water and sanitation? These are the things that are going to affect mortality of people. So I think those are really the major concerns that we are thinking of as we stay ahead of what's to come.
3: बाढ़ी पहिरोमा ठूलो धनजनको क्षति भएपछि चितवनको भरतपुरमा शव व्यवस्थापनमै समस्या देखिएको छ। नेपाल र छिमेकी तिब्बतमा गरी बाढ़ी पहिरोमा सयौंको ज्यान गएको छ। करिब 3,000 अझै बेपत्ता छन्। परिवारका सदस्य बेपत्ता भएपछि भरतपुरका राजेन्द्र पुडा सैनी भने अझै आफन्त भेटिने आशामा हुनुहुन्छ।
5: Once the communication is back, we want to hear the miracle, because when phone rings, you believe that your loved one might be calling you. We are praying all the time. This is very, very unlikely. So this is very, very tragic and dark situation in our history.
3: रसुवाको भोटेकोशीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटक मध्ये 261 जनाको उद्धार गरिएको छ।
6: नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बाढीमा परेर सम्पर्क विहीन भएका मध्ये शनिबार साँझसम्म 261 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 16 देशका 261 पर्यटक उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये भारतका 167, चीनका 40, बेल्जियमका 1, बुल्गेरियाका 1, जर्मनीका 4, इटालीका 3, माल्टाका 4, ओमानका 1, पोर्चुगलका 1, रसियाका 2, स्पेनका 2, स्विजरल्याण्डका 2, टर्कीका 2, युक्रेनका 8 र अमेरिकाका 3 जना छन्। यस्तै देश र परिचय नखुलेका 21 पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ। बाढीमा परेर अझै 320 पर्यटक सम्पर्क विहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ।
3: बाढीपछि टेलिफोन र सड़कबाट विच्छेद गाउँहरूमा सम्पर्कका लागि ड्रोनको प्रयोग उपयोगी देखिएको छ। सशस्त्र प्रहरीले रसुवाका केही गाउँमा मोबाइल चार्ज गर्ने पावर ब्याङ्क र सहयोग चाहिने मानिसको संख्या यकिन गर्न ड्रोन उपयोग गरिरहेको हो। सशस्त्र प्रहरीका इन्स्पेक्टर विजयले सम्पर्क विच्छेद भएको तर मानिस बसेको ठाउँमा ड्रोन पुर्याएर सूचना आदान प्रदान गरिरहनु भएको छ। इन्स्पेक्टर विजयले उडिरहेको ड्रोन नजिकै बसिरहेका मानिससँग कुरा गर्नुभएको छ।
7: एउटा हात मात्र खडा गर्नुहोस्। 40 भन्दा बढी हुनुहुन्छ भने दुईटा हात खडा गर्नुहोस्। हुन्छ, तपाईँहरूको दुईटा हात झारिदिनु होला।
3: अन्तर्राष्ट्रिय रेडक्रस महासंघ आईएफआरसीले नेपालमा अबका 72 घण्टासम्म खाना र पानी आपूर्तिका लागि काम गर्नुपर्ने जनाएको छ। आईएफआरसीका म्याट ब्यान्डेनले तत्कालको खाना र पानी उपलब्ध गराएपछि बस्ने बास र अन्य सहजतामा काम गरिने स्पष्ट पनि पार्नु भएको छ।
2: Right now, it's about the next 72 hours, which would be food, water, and non-food items. Shelter will certainly be a huge priority. And once we can kind of establish those emergency needs, we'll likely move into other forms of programming to support livelihoods, getting people back into a more permanent shelter.
3: परेका सहितको सहायताका लागि बेलायतले पनि आफ्नो देशका विज्ञ टोली नेपाल पठाउन लागेको छ। हवस् त खबर यति नै, नमस्कार।
8: यो PFBS गोर्खा रेडियो

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: टुकुसीमा बाढीले वितण्ड मचाएको आज पाँचौं दिन भएको छ र सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब भेला परिरहेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेको उद्धार तथा खोजीमा जुटेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। घटनामा मृत्यु भएका, घाइते भएका र सम्पर्कविहीन भएकाहरूको एकीकृत विवरण अझै संकलनको क्रममै छ। सरकारले राहत तथा सहायता विवरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 675 जनाको शव फेला परेको छ भने 7514 जना घाइते र अन्यको उद्धार गरिएको छ। अझै पनि 2498 जना सम्पर्कविहीन छन्। 27 जना सम्पर्कविहीन मध्येका प्रहरी कर्मचारी छन्। उद्धारमा 18708 सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भएका घाइतेहरूको संख्या 219 छ। सरकारले फेरि पनि बाढीको जोखिम हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ। अलर्टका विषयमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली।
4: हामीले लगातार अलर्ट गरिराखेका छौँ। यसको कारण के भन्दाखेरि जुन हिम पहिरो र बाढीको घटना भयो त्यस पछाडि दुईवटा तालहरू त्यहाँ बिस्तारै देखा परे र त्यो बढ्ने क्रममा देखिए र अहिले यतिखेर कुरा गर्दाखेरि पछिल्लो अपडेट अनुसार ती तालहरू करिब भरिएको अवस्था छ। एउटा करिब करिब 4000 मिटरकै उचाइमा छ भने अर्को ताल चाहिँ 3000 मिटर जतिको उचाइमा बनेको देखिन्छ। त्यस कारणले त्यो दुइटै तालहरू जोखिमयुक्त अवस्थामा छन्। पानी धेरै जम्मा भएको चाहिँ होइन, तर पनि त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा, माटो, गिटी, डेब्रिज, ज्ञान बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन्, किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो र त्यो तालहरू बिस्तारै भरिँदै जाँदाखेरि फुट्ने जोखिम चाहिँ रहन्छ। त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा, माटो, गिटी, डेब्रिज, ज्ञान बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन्, किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो र त्यो तालहरू बिस्तारै भरिँदै जाँदाखेरि फुट्ने जोखिम चाहिँ रहन्छ। अब नफुट्न पनि सक्छ, तर अहिले तत्काल हामी त्यो विस्तृत अध्ययनमा जान सम्भव छैन। तर फुट्न सक्ने जोखिमलाई ध्यानमा राखेर हामीले तल्लो क्षेत्रमा चाहिँ खास गरी उद्धारकर्ताहरूलाई चाहिँ सतर्कताको लागि अनुरोध गरेको हो। तर एउटा कुरा चाहिँ के छ भने जति पानी ती तालहरूमा जम्मा भएको छ त्यसबाट सिर्जना हुने बाढी बुधबारको जस्तो ठुलो बाढी चाहिँ अलिक हुँदैन, तर पनि तल्लो क्षेत्रमा जुन गेग्रानहरू ठिग्रिएको छ त्यसले गर्दा नदीको सतह धेरै माथि आएको कारणले सानै बाढीले पनि फेरि पनि प्रभाव पार्ला कि भन्ने जोखिम देखिएको कारणले चाहिँ सतर्क गरिएको।
3: काठमाडौँ महानगरले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरू उद्धारका लागि निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो 19 नागरिकलाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। शनिबारदेखि 2 सवारी साधनको व्यवस्था गरिएको छ। कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपदपछि अलपत्र परेका र प्रभावित क्षेत्रमा आफन्त खोज्न गएका व्यक्तिलाई लक्षित गरी सेवा थालिएको हो। दुवै सवारीले नगर प्रहरी राखेर दिनमा 2 यात्रु ओसार्नेछन्। महानगरले रसुवा भट्टेकुसी बाढीग्रस्त क्षेत्रमा 4 सब वाहन समेत परिचालन गरेको छ। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका, पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधि अनुसार चितवनको देवघाट जंगलमा सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्न थालिएको छ। र सुहाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेड क्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 शव फेला परेका छन्। तीमध्ये 9 शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। शनिबार पहिचान हुन नसकेका 96 मध्ये पहिलो चरणमा डीएनए का लागि नमूना संकलन गरिएका 26 शवलाई देवघाटमा जमिन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको चितवन जिल्ला प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभयो। भरतपुर अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फोरेन्सिक, डेन्टल र अन्य स्वास्थ्य कर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने, गल्ने र स्थायी रूपमा पहिचान गर्न कठिन हुने भएकाले डिएनएका लागि आवश्यक जैविक नमुना सङ्कलन गरिएको हो। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिशुली नदीमा आज आएको बाढीले धादिङको गल्छी चार चरौदीमा चारवटा घर बगाएको छ। स्थानीय अनुसार कर्णबहादुर मगल, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बाढीले बगाएको हो। घटनामा मानवीय क्षति भने भएको छैन। यसैबीच त्रिशुली नदीमा पानीको बहाव बढ्दै गएपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सड़क भाँसिएपछि दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो। सड़क अवरूद्ध भएपछि मुगलिनतर्फ तथा काठमाडौँ आउने जाने सवारी साधन प्रभावित भएका छन्। सड़क खुलाउने प्रयास भइरहेको जनाइएको छ। यात्रु तथा सवारी चालकलाई अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सड़कको अवस्थाबारे जानकारी लिन पाण्डेले आग्रह गर्नुभएको छ। चितवनमा पहिचान नखुलेका शव देवघाटको जंगलमा माटोमुनि व्यवस्थापन शुरू भएको छ। शवबाट डीएनए संकलन गरेर पहिचानका लागि अभिलेख राख्दै प्रशासनले शवलाई माटोमुनि व्यवस्थापन गरेको हो। शव सडेर दुर्गन्ध फैलिन थालेपछि थप स्वास्थ्य जोखिम बढ्ने अवस्था आएपछि शव व्यवस्थापन गरिएको हो। व्यवस्थापन प्रक्रियाबारे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल।
4: आइसिआरसीको इन्टरनेसनल यो प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने सुरक्षित साथ राख्ने एउटा निर्णय गऱ्यौँ। तपाईँलाई म थोरै यसको चाहिँ प्रोसिडियर बताउँछु। जो मान्छेको चाहिँ मिसिङ हुनुभएको छ उहाँलाई पनि यो जानकारी हुन जरुरी छ। त्यस कारणले गर्दा चाहिँ कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो। 1.5 मिटर अग्लो खाडल खनेका छौँ जहाँ सिङ्गल शवलाई राखिनेछ र एउटा शव र अर्को शवको बिचमा 40 सेन्टिमिटरको दूरी ग्याप हुनेछ त्यसमा चाहिँ, र टेल र हेड जस्तै एउटाको टाउको छ भने अर्को चाहिँ खुट्टा साइड त्यसरी चाहिँ हामीले राख्दै जानेछौँ। विशेष गरेर हामीले शवलाई तल राखिसकेपछि खुट्टा हात उहाँहरूको के चिज छ त्यो बचेको चिजमा हामीले नष्ट नहुने खालको चाहिँ एउटा के अरे सङ्केतले हामीले हातमा हुनसक्छ, खुट्टामा हुनसक्छ। पछि भरतपुर गर्ने भरतपुर BHF 01 02 अब जतिसम्म बढ्दै जान्छ त्यो चिजलाई पनि हामीले उसको शव दफन गर्दा हामीले राख्छौँ कि ताकि खोजी गर्ने क्रममा त्यो पनि नमेटियोस्, नष्ट नहोस् भन्नका लागि। अब माटोबाट पुर्छौँ, माटोबाट पुरिसकेपछि फेरि हामीले ढलान गरेर 1 फिट तल र 1 फिट माथिको हामीले एउटा स्ट्यान्ड बनाएका छौँ। जुन नम्बरिङ तल त्यो नम्बर माथि पनि सबको चाहिँ बाहिरबाट पनि प्रष्ट देख्न मिल्ने होस् भनेर हामीले त्यसरी म्यानेज गरेका छौँ। त्यसपछि पनि हामीले एकचोटि यो काम सकिसकेपछि मुचुल्का संयुक्त मुचुल्का हुनेछ, भिडियो पनि गर्नेछौँ, फोटो पनि खिच्नेछौँ र त्यसपछि हामीले यसको चाहिँ यसको जिआर अथवा नक्सा पनि हामीले चाहिँ सेट गर्नेछौँ र यो ठाउँलाई चाहिँ घेराबन्दीको रूपमा चाहिँ हामीले राख्नेछौँ र आफन्तले अब हामीले सबै जति पनि हामीले आइडेन्टिफाइड डेड बडिजहरूलाई हामीले उहाँ प्रत्येकको चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ। जसको मिसिङ हुनुभएको छ उहाँको आफन्तको हामीले सम्बन्धित जिल्ला अस्पतालबाट उहाँको डिएनए कलेक्सन हुनेछ। डिएनए कलेक्सन भएपछि यहाँ जम्मा भएको कलेक्सन स्याम्पल र त्यो सम्बन्धित आफन्तको चाहिँ डिएनए स्याम्पलिङ म्याचिङ भएपछि उहाँहरूले आएर यो यहाँ राखिएको चाहिँ सुरक्षित राखिएको शवलाई उहाँले लान सक्नुहुनेछ।
3: बाढी पहिरो प्रभावितका लागि राहत सामग्री लिएर विभिन्न संघ संस्था प्रभावित क्षेत्रमा जान थालेका छन्। नेपाली युवा परिषद र क्रिएसन नेपाल पनि राहत सामग्री सहित नुवाकोट जाँदैछन्। नेपाली युवा परिषदका अध्यक्ष सरोज बानिया,
5: विशेष गरी अहिले मैले त्यो लान लागेको सामान चाहिँ यो सोलर लाइटहरू अनि त्यसपछि त्यो लगाउने लुगाहरू, बच्चालेदेखिबाट ठुलो मान्छे लगाउने लुगाहरू, सेनिटरी प्याडहरू, मेडिसिनहरू, ब्ल्याङ्केट्सहरू लिएर जान्छु। खाद्यान्न पुगेको छ, जो भेक्सिन मान्छेहरू थियो त्यो भेक्सिन मान्छे चाहिँ के गरे भन्दा त्यो सुरुको देवानमा जुन लुगा लगाएको अहिलेसम्म त्यही लुगा लगाएर बसिरहेको अवस्थाले गर्दाखेरि मसँग चाहिँ कपडाहरू, चप्पल्सहरू अनि केही मेडिसिन्सहरू, त्यसपछिबाट ब्ल्याङ्केट्सहरू अनि त्यसपछि टी सर्टहरू अनि ट्राउजरहरू, सेनिटरी प्याड, मेडिसिन अनि त्यसपछि यो प्लास्टिकका जगहरू, खाना पानीको जम्मा बनाउनलाई जगहरू, सोलर प्यानहरू लिएर जाँदैछ।
3: तपाईँहरू कुन बाटो हुँदै जाँदै हुनुहुन्छ?
5: गल्छी निस्केर गल्छीबाट क्रस गरेर यता ठ्याक्कै नुवाकोट पारिपट्टि चाहिँ जान खाएको त्यो एउटा मात्रै पुल बाँकी छ, होइन, त्यो पुल क्रस गरेर त्यहाँबाट म तारुका बेसी हुँदै हुँदै गौरी बेसी भएर यता चाहिँ तपाईँको राइसिङ बगुवा निस्केर कोलोनी हुँदै कोलोनीबाट म टुप्चे जान लागेको मेन त्यो टुप्चे र सोले भन्ने ठाउँमा। अब यहाँ तपाईँको गल्छीसम्म बाटो राम्रो छ, गल्छीबाट अगाडि बाटो क्रस गरिसकेपछि हामी कच्ची बाटो हो, होइन, कच्ची बाटो गएर म त्यो गौरीबेसी भन्ने ठाउँमा जाँदाखेरि चाहिँ त्यहाँ गौरीबेसी अलिकति बाटो डिस्टर्ब छ, त्यहाँ जेसिबी स्ट्यान्ड बाई भएर जेसिबीले बाटोहरू क्लियरेन्स गरिरहेको, हिजो बेलुका 4 बजी मात्रै खुल्यायो, होइन, फेरि हिजो रातिको बर्सातले गर्दा बाटो ब्लकेट छ भनिभएको छ, त्यो ब्लकेटलाई खुलाउने काम जेसिबीले वडा अध्यक्षले गराइरहनु भएको छ, होइन, त्यहाँबाट चाहिँ क्रस भएर जाँदाखेरि चाहिँ लगभग लगभग म यहाँ गल्छीबाट डेढ घन्टामा त्यो चाहिँ अफेक्टेड एरिया चाहिँ कोलोनी भन्ने ठाउँमा पुग्दैछु।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिशुली नदीमा आज आएको बाढीले धादिङको गल्छी चार चरौदीमा चारवटा घर बगाएको छ। स्थानीयका अनुसार कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बाढीले बगाएको हो। घटनामा मानवीय क्षति भने भएको छैन। यसैबीच त्रिशुली नदीमा पानीको बहाव बढ्दै गएपछि नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सड़क भाँसिएपछि दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो। सड़क अवरूद्ध भएपछि मुगलिनतर्फ तथा काठमाडौँ आउने जाने सवारी साधन प्रभावित भएका छन्। सड़क खुलाउने प्रयास भइरहेको छ। यात्रु तथा सवारी चालकलाई अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिन पाण्डेले आग्रह गर्नुभएको छ। बाढ़ीमा परेर निधन भएकाको शव व्यवस्थापनलाई नष्ट भनेर नबुझ्न फोरेन्सिक विज्ञले आग्रह गरेका छन्। फोरेन्सिक विज्ञ डाक्टर हरिहर वस्तीले पछि झिकेर अन्त्येष्टि गर्न सकिने गरी व्यवस्थापन गर्न आवश्यक हुने बताउनु भएको छ।
4: एकअर्कामा नटसाइकन नछुवाइकन निर्देशिकाले स्पष्ट रूपमा गाइडलाइन के अरे निर्देशित गरेका छ। यो सबै फलो गरेर चाहिँ हामीले चाहिँ डकुमेन्ट गरेर बडीलाई गाड्ने र यो सुरक्षित रहन्छ। 12 वर्षसम्म त्यो सुरक्षित रहन्छ। 12 वर्षपछि चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गर्न सकिन्छ। 12 वर्षसम्म चलाउन पाइँदैन त्यो गाडीको। यदि पहिचान गर्ने थप सूचना आएन भने त्यो चाहिँ त्यो अस्थायी चयन चाहिँ स्थायी चयनमा आफै बदलिन्छ। तर सूचना मिल्यो भिड्यो उसको डकुमेन्टसँग भने हामी तुरुन्तै हाम्रो आफन्तहरू आउँछन् यो मान्छे हाम्रो जस्तो लाग्छ भनेर फेरि चाहिँ हामीसँग टाइम हुन्छ। त्यो आउनलाई हामीलाई टाइम लाग्छ, महिनौ लाग्छ अथवा हप्ताउ लाग्छ। त्यो पछि हामी फेरि चाहिँ ट्र्याक गर्न जान्छौँ।
3: देशका विभिन्न भागमा पहिचान नभएका शवका कारण स्वास्थ्य संकट निम्तन सक्ने भन्दै विभिन्न जिल्लामा जमिन मुनि व्यवस्थापन गरिएको हो। रसुवामा बाढ़ीबाट प्रभावित 2697 उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार बिहान 7 बजेसम्ममा टिमुरे, स्याफ्रुवेसी, धुन्छे र मैलुङ क्षेत्रबाट हेलिकप्टर मार्फत 2497 र स्थलमार्गबाट 200 जनाको उद्धार गरिएको छ। हेलिकप्टरबाट उद्धार गरिएका मध्ये 216 जना विदेशी नागरिक छन्। तीमध्ये 121 भारतीय, 72 चिनिया, 15 कोरियाली, 4 जर्मन, 2 अमेरिकी, 2 इटालियन र 1 ओमानी छन्। बाढ़ी प्रभावित जिल्लामा नेपाली सेनाका 8300 भन्दा बढ़ी सैनिक उद्धार तथा राहतमा खटिएका छन्। यसैबीच सेनाले जलविद्युत आयोजनाका टनेलका प्रवेशद्वार खोज्ने काम पनि गरिरहेको जनाएको छ। त्रिशुली हाइड्रो पावरको 3A टनलको प्रवेशद्वार खोज्ने क्रममा ठूलो वर्षापछि खोलाको सतह बढेपछि केही समयका लागि खोजी रोकिएको सेनाले जनाएको छ। चीनबाट 2 विमानमा राहत सामग्री आएको छ। चीनको पीएलए वायुसेनाका 2 ठूला Y-20 कार्गो विमानबाट आपतकालीन राहत सामग्री आएको चिनियाँ दूतावासले जनाएको छ। ती सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ। राहत सामग्रीसँगै उद्धार उपकरणसहित 4 चिनियाँ सुरुङ उद्धार विज्ञ पनि आइपुगेको चिनियाँ दूतावासले जनाएको छ। त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्र्याक र प्राथमिक उपचार किट सहित 13,200 थान आपतकालीन राहत सामग्री 50 टन बराबरको छ। भोटेकोशी बाढ़ी पीड़ितका लागि भारतले 4 पटक राहत सामग्री नेपाल पठाएको छ। भारतका विदेश मन्त्री एस जयशंकरका अनुसार 11 टन राहत सामग्री सहित गैराती C-130 सैन्य विमान नेपाल पठाइएको हो। खोज र उद्धारका लागि उपकरण सहितको सुरुङ प्राविधिक टोली, फोरेन्सिक उपकरण सहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट्रा, हाइजेनिक किट सहितका राहत सामग्री पठाइएको उहाँले बताउनुभयो। साथै 230 फिटको सिंगल लेन मोड्युलर स्टील पुलका लागि उपकरण बोकेको 16 ट्रक नेपाल आइपुगेका छन्। भारतीय विदेश मन्त्री जयशंकरका अनुसार हालसम्म भारतले औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धिकरण ट्याब्लेट र प्राविधिक उपकरण सहित कुल 68.5 टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ पठाइसकेको छ। अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ। विज्ञप्ति अनुसार 3 महिनाका लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। यसअघि 5 लाख डलर सहयोग गर्ने घोषणा भइसकेको छ। बाढी तथा पहिरोको जोखिमका कारण विभिन्न जिल्लाका मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार इलाम, काभ्रे, मकवानपुर र सुवा र नुवाकोटका विभिन्न सड़क खण्डमा यातायात अवरूद्ध छ भने केही सड़कमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। इलामको राजदुवालीमा निरन्तर वर्षाका कारण मेची राजमार्ग अवरूद्ध छ। मकवानपुरको हेटौडा, ठिङ्गान, बागमती, ललितपुर खण्डमा पनि रातिको समयमा यातायात रोकिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

दूर जब दिन ढल जाए सांझ की दुल्हन बदन चुराए

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवामा 60 मेगावाटको माथिल्लो त्रिशुली 3A भित्र चार दिनदेखि थुनिएका श्रमिकको उद्धारका लागि बाढी र वर्षाका बीच पनि काम नरोकिएको सरकारी अधिकारीहरूले जनाएका छन्। ऊर्जा तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार सुरुङभित्र लेदो नपसेको पाइएको र अक्सिजन पठाइएकोमा थप ठूला प्वाल खनेर आजै साँझसम्म उद्धारको नतिजा आउन सक्ने देखिएको छ।
4: सामान सप्लाई गर्नको लागि ड्रिल गरिसक्यौँ होइन, अनि दुईटा अरू थप होलमा आउँछौँ हामी, त दुईटा होलमा पनि क्राउनसम्म चाहिँ क्राउन भनेको जुन कङ्क्रिटिङ गरे हुन्छ नि भित्र, त्यहाँसम्म चाहिँ हामीले खोलिसक्यौँ। अबको बेलुकासम्म चाहिँ अब यदि कोही मान्छे ड्युएस भएर भित्र बसेको निकाल्न सक्ने अवस्था भयो भने चाहिँ अर्को टनेल मार्फत चाहिँ मान्छेलाई रेस्क्यु गर्ने चाहिँ कार्यक्रम रहेको छ। अनि अहिले नेपाल आर्मीको सेनाहरू पनि त्यहाँनिर अरू थप सामानहरू लिएर चाहिँ गएको अवस्था छ। ड्रिलिङ भएको छ, फेरि त्यहाँ कस्तो भयो भन्नुहुन्छ भने एकजना काम गर्ने अपरेटरको पनि थोरै त्यो चोट लाग्यो, उसको अम्लो त्यहाँनिर अलिकति काटियो, त्यही भएर थोरै ढिलो भयो। अब अहिले त सुचारू भइरहेको छ। अहिले
5: आज राति र बिहान चाहिँ पानीले असर गर्यो कि गरेन काम गर्न?
4: होइन, असर गरे पनि काम रोकिएको छैन, काम भइरहेको छ त्यहाँनिर। विस्फोट पदार्थ लाने अनि अरू कामहरू पनि, जस्तै विस्फोट पदार्थको लागि पनि अरू एक्सेसरिजहरू लाने काम पनि भइरहेको छ, अर्को मान्छेहरूलाई निकाल्नको लागि।
5: अरू जलविद्युत आयोजनाको टनेलको कुराहरू पनि आइराखेको छ, तिनमाको अवस्था के छ अहिले? यो चाहिँ त्रिशुली 3A को कुरा भयो।
4: अरूमा त्यस्तो त्यति धेरै मात्रामा चाहिँ अब त्यसरी भएको, त्यस्तै मान्छेको एभाबिलिटी भएको चाहिँ हामीलाई आधिकारिक रूपमा भनौँ न, अब मिडियामा त आएको हजुरलाई पनि थाहा छ, आधिकारिक रूपमा आइसकेको अवस्था छैन। हामीले पनि डेटा कलेक्सन गरिराखेको छौँ, त्यस्तो हुने बित्तिकै पनि तुरुन्त अहिले चाहिँ अब हामीसँग चाहिँ एक्सपर्टको टिमै हामीले स्ट्यान्ड बाई राखेका छौँ होइन। अब जस्तै यो त इन्डियाबाट आएको र चाइनाबाट आएको त गइसकेको अवस्था छ, र त्योदेखि बाहेकको पनि अरू पनि स्ट्यान्ड बाईमा, त्यस्तै प्राइभेट सेक्टरको कतैबाट त्यस्तो आएर चाहिँ रेस्क्युको लागि चाहिँ माग भएमा चाहिँ त्यहाँ पनि पठाउन सक्ने गरी चाहिँ हामीले स्ट्यान्ड बाई राखिरहेको अवस्था छ अहिले। फेरि चाहिँ पानी बढेर आउने सूचनाले गर्दाखेरि चाहिँ अलिक काममा थोरै असर परिरहेको छ, तर काम चाहिँ 100% दिएरै भइरहेको अवस्था हो।
5: यहाँहरूले त अब सुरुङको कम्पनीको व्यक्तिहरूसँग नै अब सम्पर्क भइहाल्छ, कतिजना मान्छे हुनुहुन्छ भन्ने चाहिँ जानकारी छ?
4: त्रिशुली 3A त अहिले हामीलाई त्यही 25 भन्ने, 25 30 भन्ने नै हो अहिलेको हाम्रो प्रारम्भिक जानकारी पनि, र हाम्रो चाहिँ आकलन पनि त्यही नै हो होइन। अब थप मान्छे पनि अब हुन सक्छ।
5: अब यहाँहरूलाई प्राविधिक जानकारी पनि हुन्छ, यत्रो चार दिन भइसक्यो, चार दिनभित्र सुरुङभित्र मान्छेलाई खानाको लागि केही खाना पानीको व्यवस्था हुन्छ कि हुँदैन यो पहिले तयारी अवस्थामा राखिएको?
4: यो चाहिँ अब यदि आयोजना बनिसकेका मा चाहिँ अब बन्दै गरेको त्यसरी राखेको हुन्छ, यसमा पनि अब केही दिनको लागि राख्ने अवस्था त हुन्छ। भित्र त ओइल फर्निस अब सबै किचनदेखि सबैले खानेकुराहरू हुन्छ। मेन प्रब्लम भनेको चाहिँ अक्सिजनको चाहिँ अलिकति सप्लाई त्यहाँनिर कम्ती हुने सम्भावना हुन्छ, किनभने अब त्यो ठुलै चाहिँ लेदोले चाहिँ मुख ठोकिएको अवस्था भएको भएर अक्सिजनको सप्लाई चाहिँ अलिक कम्ती हुने हो।
3: प्रधानमन्त्री कार्यालयले माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङ खोल्न थप ठूला यन्त्र प्रयोग गर्ने तयारी भइरहेको जनाएको छ। अर्को बाढीले नदीमा पानीको सतह 10 मिटरसम्म बढे पनि डोजर र भारी उपकरण खटाउने तथा क्यामेरा लगायतका विशेष सामग्री निकाल्ने हेलिकप्टर सहितको विशेष दस्ता परिचालन गर्ने कार्यालयको भनाइ छ। सड़क पहुँच अवरूद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरिएको छ। राष्ट्रसंघीय बालकोष युनिसेफका एकजना प्रवक्ताले बाढ़ी प्रभावितलाई राहत आपूर्ति चुनौतीपूर्ण बनिरहेको चेतावनी दिएका छन्। युनिसेफका जो इंग्लिशले रोग फैलने जोखिम, भूगोल, वर्षा र नयाँ ताल फुट्ने जोखिम जस्ता कारणले सामग्री लिएर गएका सहायता कर्मीलाई पनि समस्या भएको बताउनु भएको छ।
6: We're not just facing the usual secondary threats of waterborne disease or reaching children with nutrition supplies, but the continued rain and the development of a second now lake that's developed that's being monitored brings a very real risk to the children and families who are affected, but also to the search and rescue workers and to the humanitarian organizations who are trying to get in with the support.
3: रसुवाको भोटेकोशीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 734 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 9 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82, तनहुँमा 36 र चितवनमा 260 जनाको शव फेला पारेको हो। प्राधिकरणका अनुसार हालसम्म 8,186 जनाको उद्धार गरिएको छ। नेपाल चीन सीमा क्षेत्रमा पहिरोले थुनिएर बनेको ताल करिब 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया संचार माध्यमले जनाएका छन्। चिनिया सरकारी टेलिभिजन सीजीटीएन का अनुसार फुटबल मैदान जति फराकिलो भएको हो। हवस् त खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा र नुवाकोटमा उद्धार तथा अत्यावश्यक सामान आपूर्तिका लागि 20 सैटेलाइट फोन प्रयोग गरिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नुवाकोटका लागि 10 र रसुवाका लागि 10 सैटेलाइट फोन दिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। यी फोन उद्धारकर्मीले खोज उद्धार तथा राहत कार्यमा उपयोग गर्न सक्नेछन्। दुवै जिल्लामा बाढीले ढलाएका बिटिएस टावरमध्ये अधिकांश पुनर्स्थापना भए पनि केही ठाउँमा सञ्चार सम्पर्क कठिन हुने गरेको छ। कङ्ग्रेसका रसुवा नेता तथा सांसद मोहन आचार्यले सरकारले चाउचाउ मात्रै पठाएर झारा टार्न खोजेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण गराउनु भएको छ। रसुवा बाढीबारे कङ्ग्रेसको बैठकमा सांसद आचार्यले सब व्यवस्थापनदेखि औषधि र राशन आपूर्ति गर्नुपर्नेमा सरकार कमजोर देखिएको बताउनु भएको छ।
4: उहाँहरू सल्भ गर्नु खोज्दै हुन्छ, यो सही ढङ्गमा गरेका छैन। हिजो गृह मन्त्रीजी आउनुभएको थियो, उहाँले चाहिँ आजबाट 6 डेडिकेटेड हेलिकप्टर रसुवाको लागि राखिदिन्छु।
3: सड़क सञ्जाल बन्द भएकाले आकाशबाट राहत बाँड्नुको विकल्प नरहेको उहाँको भनाइ छ। आचार्यले उद्धार र राहतका काम सेना एक्लैले गरिरहँदा प्रशासन भने मुखदर्शक मात्रै बनेको आरोप लगाउनु भएको छ।
4: जति पनि काम गर्दै हुनुहुन्छ फ्रन्टलाइनमा बसेर नेपाली सेनाले गर्दै हुन्छ, नेपाली सेनालाई सबै कुरो यहाँ भोगाउनु कुरा ज्ञान छैन, प्रशासनले त्यो अनुसार ट्याकल गर्नै सक्नु भएको छैन। उहाँ
3: विदेशी मित्र राष्ट्रमध्ये हालसम्मकै धेरै सहायता घोषणा गरेको युएईले 80 टन राहत सामग्री पठाएको छ। युएईले बाढी पश्चात 1,53,00,000,000 रुपियाँ बराबरको सहायता घोषणा गरेको थियो। युएईले दिएको सामान विज्ञान प्रविधि मन्त्री महावीर पुनले बुझ्नु भएको छ। हालसम्म मित्र राष्ट्रमध्ये दोस्रो ठुलो आर्थिक सहायता घोषणा गरेको बेलायतले 1 अर्ब रुपियाँ बराबरको सहयोग दिने बताएको छ। बेलायतको सहयोग प्याकेज अन्तर्गत लन्डनबाट ऱ्यापिड रेस्पोन्स टिम पनि काठमाडौँ आइपुगेको छ। वर्ल्ड भिजन नेपालका राष्ट्रिय निर्देशक रोसलिन ग्याफ्रियलले सहायताका लागि समुदायमा पुगिसकेको बताउनु भएको छ।
5: We've had contact with some people there and they're in desperate need of particularly food items at this stage and hygiene. Our team is on the ground trying to find different ways in. They've tried one route and have had to divert because the access is just so challenging to get support into these communities.
3: अमेरिकी सरकारले नेपालका बाढी पीडितका लागि 36 लाख अमेरिकी डलरभन्दा बढीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। विज्ञप्ति अनुसार 3 महिनाका लागि 10,000 बढी बाढी पीडितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। यसअघि 5 लाख डलर सहयोग गर्ने घोषणा गरिएको थियो। बाढीमा परेर निधन भएकाको सब व्यवस्थापनलाई नष्ट भनेर नबुझ्न फोरेन्सिक विज्ञले आग्रह गरेका छन्। फोरेन्सिक विज्ञ डाक्टर हरिहर बस्तीले 12 वर्षपछि झिकेर अन्त्येष्टि गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताउनु भएको छ।
6: एकअर्कामा नटसाइकन नछुवाइकन निर्देशिकाले स्पष्ट रूपमा गाइडलाइन के अरे निर्देशित गरिरहेको छ। यो सबै फलो गरेर चाहिँ हामीले चाहिँ डकुमेन्ट गरेर बडीलाई गाड्ने र यो सुरक्षित रहन्छ। 12 वर्षसम्म त्यो सुरक्षित रहन्छ, 12 वर्षपछि चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गर्न सकिन्छ। 12 वर्षसम्म चलाउन पाइँदैन त्यो गाडीको। यदि पहिचान गर्ने थप सूचना आएन भने त्यो चाहिँ त्यो अस्थायी चयन चाहिँ स्थायी चयनमा आफै बदलिन्छ। तर सूचना मिल्यो भिड्यो उसको डकुमेन्टसँग भने हामी तुरुन्तै हाम्रो आफन्तहरू आउँछन् यो मान्छे हाम्रो जस्तो लाग्छ भनेर फेरि चाहिँ हामीसँग टाइम हुन्छ। त्यो आउनलाई हामीलाई टाइम लाग्छ, महिनौ लाग्छ अथवा हप्तौँ लाग्छ। त्यो पछि हामी फेरि चाहिँ ट्र्याक गर्न जान्छौँ।
3: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाढी पीडितलाई मानसिक सहायताका लागि काम गर्ने बताउनु भएको छ। रेडक्रसले दिइरहेको सहयोग हेरेपछि मन्त्री बादीले मानसिक परामर्शका साथै बालबालिकाको संरक्षणमा पनि काम गर्ने बताउनु भएको छ।
7: अब हुने कुरा चाहिँ भइरहेको छ होइन, सबै कुरा म्यानेज बिस्तारै। अब पहिला पो कतिजना कहाँ कुन कुन ठाउँमा कस्तो छ भन्ने कुरा थाहा थिएन, अब चाहिँ जानकारी हुँदैछ। त्यही अनुसार चाहिँ आगामी दिनहरूमा पनि हजुरहरूले जसरी यहाँ टिमवर्कमा भएर काम गर्नुभएको छ र विभिन्न ठाउँमा पनि तपाईँहरूको टिमवर्कमा भएर नै काम गरिराख्नु भएको छ र आगामी दिनहरू पनि त्यसरी नै गरिदिनु होला। र अब विशेष गरेर चाहिँ यति बेला भनेको चाहिँ अब धेरैजना चाहिँ अब आफ्नो परिवार गुमाएको कारणले गर्दा धेरैजनालाई चाहिँ अलिकति काउन्सिलिङको आवश्यकता पनि रहेको छ।
3: धादिङको कृष्णभीरमा सडक भाँसिएपछि मुगलिन काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सडक भाँसिएपछि दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो। सडक अवरुद्ध भएपछि मुगलिनतर्फ तथा काठमाडौँ आउने जाने सवारी साधन प्रभावित भएका छन्। यस्तै त्रिशुली नदीले आज धादिङको कल्चित चार चराउँदीमा चारवटा घर बगाएको छ र नेपाल चिन सीमा क्षेत्रमा पहिरोले थुनेर बनेको ताल करिब 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया सञ्चार माध्यमले जनाएका छन्। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले बाढीमा परेर ज्यान गएका मध्ये 59 जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभएको छ। अस्पतालमा ल्याइएका ती शवमध्ये 32 जनाको शव परीक्षण भइसकेको र 27 जनाको शव परीक्षण गर्न बाँकी रहेको छ। अस्पतालमा ल्याएका शवमध्ये 8 जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। रसुवाको भोटेको सीमा 10 पदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 735 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, चितवनमा 269 जनाको शव फेला परेको जनाएको छ। नवलपरासी पूर्वमा 184 जनाको शव फेला परेको छ। हालसम्म 8,186 जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयले माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङ खोल्न थप ठुला यन्त्र प्रयोग गर्ने तयारी भइरहेको जनाएको छ। अर्को बाढीले नदीमा पानीको सतह 10 मिटरसम्म बढे पनि डोजर र भारी उपकरण खटाउने तथा क्यामेरा लगायत विशेष सामग्री निकाल्न हेलिकप्टर सहितको विशेष तथा परिचालन गर्ने कार्यालयको भनाइ छ। सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरण निकाल्ने तयारी गरिएको छ। उद्धार टोलीमा विशेषज्ञसहित 93 जना संलग्न छन्। राष्ट्रसङ्घीय बालकोष युनिसेफका एकजना प्रवक्ताले बाढी प्रभावितले राहत आपूर्ति चुनौतीपूर्ण बनिरहेको बताएका छन्। युनिसेफका जो इङ्ग्लिसले रोग फैलाने जोखिम, भूगोल, वर्षा र नयाँ ताल फुट्ने जोखिम जस्ता कारणले सामग्री लिएर गएका सहायताकर्मीलाई पनि समस्या भएको बताउनु भएको छ।
4: We're not just facing the usual secondary threats of waterborne disease or reaching children with nutrition supplies, but the continued rain and the development of a second now lake that's developed that's being monitored brings a very real risk to the children and families who are affected, but also to the search and rescue workers and to the humanitarian organizations who are trying to get in with the support.
3: Congress नेताहरूले उद्धार राहतलाई थप सुधार्न सक्ने ठाउँ रहेको सुझाव दिएका छन्। पार्टी मुख्यालयमा बसेको बैठकमा पहाडी उद्धार तथा राहत समन्वय समितिका सदस्य सचिव मानबहादुर थापाले सरकार सुरक्षाकर्मीलाई मात्रै अगाडि सारेर निष्क्रिय देखिएको आरोप लगाउनु भएको छ।
5: सकेसम्म आर्मीलाई मात्रै लगाएर अथवा सेक्युरिटी फोर्सलाई मात्रै लगाएर रेस्पोन्स गर्ने, अरूको केही पनि नलिने, तर हाम्रो आफ्नो आवश्यकता हाम्रो क्षमताभन्दा बाहिर भएको अवस्थामा त हामीले लिनु पऱ्यो नि। त्यो भन्न पनि लाज मान्य हो भनेदेखि त हामी धेरै नेपालीले अकालमा चाहिँ ज्यान गुमाउनु भएको अरू केही पनि छैन।
3: नुवाकोटका नेता जगदेश्वर नरसिंह केसीले सब सङ्कलनमा ढिलाइ भइरहेको बताउनु भएको छ।
6: महामारीमा परिणत हुने बेला भइसक्यो, किनभने त्यो गन्ध हामी त्यहाँ जाँदा मास्क नलाइकन जान सक्ने परिस्थिति छैन। अब पालीपट्टिको लास उठाउनको लागि राज्य कहाँ छ भनेर त्यहाँका स्थानीय जनताले खोज्नु पर्ने।
3: सभापति गगन थापाले पीडितका तस्विर जथाभावी प्रकाशन गरेर असंवेदनशीलता नदेखाउन आग्रह गर्नुभएको छ।
7: पार्टीका साथीहरूलाई पनि आग्रह गर्छु र पार्टीको तर्फबाट आम नागरिकलाई अपिल गर्छु, यो बेलामा सामाजिक सञ्जालमा कसै परिवारको संवेदनशीलता ख्याल नराखिकन जसरी लासहरूको भिडियोहरू पोस्ट गरिरहेका छन्, त्यो हृदय विदारक हाम्रा कतिपय दृश्यहरू जुन पोस्ट गरिरहेका छौँ, यो एकछिनको लागि चाहिँ पोस्ट गर्ने साथीलाई आफूलाई चाहिँ मैले गरेँ भन्ने लागे तापनि यसले त्यो सम्बन्धित परिवारलाई कत्रो ठुलो आहत पुऱ्याउला, यसले हाम्रो कति ठुलो असंवेदनशीलता प्रकट होला भन्नेतर्फ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ।
3: चीनबाट 2 विमानमा राहत सामग्री आएको छ। चीनको पिएलए वायुसेनाका 2 Y-20 कारको विमानबाट आपतकालीन राहत सामग्री आएको चिनियाँ दूतावासले जनाएको छ। ती सामग्री नेपालका लागि चिनियाँ राजदूत साङ मोमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ। राहत सामग्रीसँगै उद्धार उपकरणसहित 4 चिनियाँ सुरुङ उद्धार विज्ञ पनि आइपुगेको दूतावासले जनाएको छ। त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्याक र प्राथमिक उपचार किटसहित 13,200 थान आपतकालीन राहत सामग्री 50 टन बराबरको छ। नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर दिने भएको छ।
8: यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले सुविधा थप निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत सुमारका लागि प्राविधिक टोली परिचालन भएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङमा भर्टिकल ड्रिल गरेर अक्सिजन पठाउने काम जारी रहेको उद्धारकर्मीले जनाएका छन्। सुरुङ विज्ञान तथा राजस्व ऊर्जा विभाग प्रमुख श्रीराम नेउपानेले उद्धारकर्मी जान मिल्ने गरी पाल बनाउने काम जारी रहेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अबको करिब एक घण्टाभित्रमा सुरुङभित्र उद्धारकर्मी जान सक्ने गरी बाटो खुल्न सक्नेछ। यस्तै सुरुङ उद्धार गर्ने चिनिया विज्ञको दोस्रो टोलीले पनि काम सुरु गरेको छ। पहिलो टोलीले माथिल्लो त्रिशुली 3 आयोजनामा उद्धारको काम थालिसकेको छ। 6 जनाको टोलीमा 4 जना थपिएको चिनियन दूतावासले जनाएको छ। सुरुङ उद्धारका लागि भारतबाट 11 जनाको विज्ञ टोली पनि खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले जलविद्युत आयोजनामा सुरुङमा उद्धार प्रयास भइरहेको मध्येमा त्रिशुली 3A, बी, युटी 1, 2 र चिलिमे सुरुङमा खोजी भइरहेको छ। प्रधानमन्त्री कार्यालयले ती सुरुङमा खोजीका लागि ठुला यन्त्र हेलिकप्टरबाट ढुवानी भइरहेको पनि जनाएको छ। रसामा 60 मेगावाटको माथिल्लो त्रिशुली 3A भित्र 4 दिनदेखि थुनिएका श्रमिकको उद्धारका लागि बाढी र वर्षाका बीच पनि काम नरोकिएको सरकारी अधिकारीले जनाएका छन्। ऊर्जा तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार सुरुङभित्र लेदो नपसेको पाइएको र अक्सिजन पठाएकोमा थप ठुला पाल खनेर आज साँझसम्म उद्धारको नतिजा आउन सक्ने देखिएको छ।
4: सामान सप्लाई गर्नको लागि ड्रिल गरिसक्यौँ होइन, अनि दुईटा अरू थप होलमा आउँछ हामी, त दुईटा होलमा पनि क्राउनसम्म चाहिँ क्राउन भनेको जुन कङ्क्रिटिङ गरे हुन्छ नि भित्र, त्यहाँसम्म चाहिँ हामीले खोलिसक्यौँ। अबको बेलुकासम्म चाहिँ अब यदि कोही मान्छे ड्युएस भएर भित्र बसेको निकाल्न सक्ने अवस्था भयो भने चाहिँ अर्को टनेल मार्फत चाहिँ मान्छेलाई रेस्क्यु गर्ने चाहिँ कार्यक्रम रहेको छ। अनि अहिले नेपाल आर्मीको सेनाहरू पनि त्यहाँनिर अरू थप सामग्री लिएर चाहिँ गएको अवस्था छ। ड्रिलिङ भएको छ, फेरि चाहिँ कस्तो भन्नुहुन्छ भने एकजना काम गर्ने अपरेटरको पनि थोरै त्यो चोट लाग्यो, उसको अम्लो त्यहाँनिर अलिकति काटियो, त्यही भएर थोरै ढिलो भयो। अब अहिले त सुचारू भइरहेको छ। अहिले
3: आज राति र बिहान चाहिँ पानीले असर गर्यो कि गरेन काम गर्न?
4: होइन, असर गरे पनि काम रोकिएको छैन, काम भइरहेको छ त्यहाँनिर। विस्फोटक पदार्थ लाने अनि अरू कामहरू पनि, जस्तै विस्फोटक पदार्थको लागि पनि अरू एसेसरिजहरू लाने काम पनि भइरहेको छ, अर्को मान्छेहरूलाई निकाल्नको लागि।
3: अरू जलविद्युत आयोजनाको टनेलको कुराहरू पनि आइराखेको छ, तिनमाको अवस्था के छ अहिले? यो चाहिँ त्रिशुली 3A कुरा भयो,
4: अरूमा त्यस्तो त्यति धेरै मात्रामा चाहिँ अब त्यसरी भएको, त्यस्तै मान्छेको एभाबिलिटी भएको चाहिँ हामीलाई आधिकारिक रूपमा भनौँ न, अब मिडियामा त आएको हजुरलाई पनि थाहा छ, आधिकारिक रूपमा आइसकेको अवस्था छैन। हामीले पनि डेटा कलेक्सन गरिराखेको छौँ, त्यस्तो हुने बित्तिकै तुरुन्त अहिले चाहिँ अब हामीसँग चाहिँ एक्सपर्टको टिमै हामीले स्ट्यान्ड बाई राखेका छौँ होइन। अब जस्तै यो त इन्डियाबाट आएको र चाइनाबाट आएको त गइसकेको अवस्था छ, र त्योदेखि बाहेकको पनि अरू पनि स्ट्यान्ड बाईमा त्यस्तै प्राइभेट सेक्टरको कतैबाट त्यस्तो आएर चाहिँ रेस्क्यूको लागि चाहिँ माग भएमा चाहिँ त्यहाँ पनि पठाउन सक्ने गरी चाहिँ हामीले स्ट्यान्ड बाई राखिरहेको अवस्था छ अहिले। फेरि चाहिँ पानी बढेर आउने सूचनाले गर्दाखेरि चाहिँ अलिक काममा थोरै असर परिरहेको छ, तर काम चाहिँ 100% दिएरै भइरहेको अवस्था हो।
3: यहाँहरूले त अब सुरुङको कम्पनीको व्यक्तिहरूसँग नै अब सम्पर्क भइहाल्छ, कतिजना मान्छे हुनुहुन्छ भन्ने चाहिँ जानकारी छ?
4: त्रिशुली 3A त अहिले हाम्रो चाहिँ 25 जना भन्ने, 25 देखि 30 जना भन्ने नि हो अहिलेको हाम्रो प्रारम्भिक जानकारी पनि, र हाम्रो चाहिँ आकलन पनि त्यही नै हो होइन। अब थप मान्छे पनि अब हुन सक्छ।
3: अब यहाँहरूलाई प्राविधिक जानकारी पनि हुन्छ, यत्रो 4 दिन भइसक्यो, 4 दिनभित्र सुरुङभित्र मान्छेलाई खानको लागि केही खाना पानीको व्यवस्था हुन्छ कि हुँदैन पहिले तयारी अवस्थामा राखिएको?
4: यो चाहिँ अब यदि आयोजना बनिसकेका अबमा चाहिँ अब र बन्दै गरेको त्यसरी राखेको हुन्छ, यसमा पनि अब केही दिनको लागि राख्ने अवस्था त हुन्छ। भित्र त ओइल फर्निस अब सबै किचनदेखि सबैले खानेकुराहरू हुन्छ। मेन प्रब्लम भनेको चाहिँ अक्सिजनको चाहिँ अलिकति सप्लाई त्यहाँनिर कम्ती हुने सम्भावना हुन्छ, किनभने अब त्यो ठुलै चाहिँ लेदोले चाहिँ मुख ठोकिएको अवस्था भएको भएर अक्सिजनको सप्लाई चाहिँ अलिक कम्ती हुने हो।
3: रसुवा बाढी आउनु अघि 2 किलोमिटर लामो र 1 किलोमिटर चौडाइ भएको हिउँको पहाड खसेको जापानी विज्ञले बताएका छन्। टोक्यो विश्वविद्यालयका प्राध्यापक हिडेनरु वातानाबेले सेटेलाइट तस्विर अध्ययनपछि निष्कर्ष निकाल्नु भएको हो। प्राध्यापक वातानाबेका अनुसार सो हिमपार 4,600 मिटरको उचाइको फरक रहने गरी बज्रिएको हुनसक्छ। अमेरिकी सेटेलाइट तस्विरलाई 3Dमा ल्याएर वातानाबेले विश्लेषण गर्नुभएको यमोरी सिम्बुनले जनाएको छ। हिमपहिरो बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्प गएको युएस जियोलोजिकल सर्भेको भनाइ छ। स्याटेलाइट तस्विरको विश्लेषणका आधारमा हिमपहिरो पछिको बाढीको उचाइ कतिपय ठाउँमा 700 मिटरसम्म उचाइसम्म पुगेको थियो। प्राध्यापक वातानाभेले जलवायु परिवर्तनका कारण हिउँ पग्लिने भविष्यवाणी सुन्दै आए पनि यो वास्तविकता नेपालमा भोग्नु परेको बताउनु भएको छ।
1: यो BFBS कुल खान रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङ फेला परेको छ. उद्धार स्थलमा रहेका सांसद तथा सुरुङ इन्जिनियर श्रीराम न्युपानेले ठाडो पाल पारेको ठाउँबाट 8 मिटर तल सुरुङ भेटिएको जानकारी दिनुभएको हो. यसअघि प्रधानमन्त्री कार्यालयले सुरुङमा फँसेका श्रमिकको खोजी शुरू हुने चरणमा पुगिएको बताएको थियो. सेनाको हेलिकप्टरमा डोजल र उपकरणलाई बट्टारमा फुकालेर हेलिकप्टर मार्फत अन्य सुरुङमा लगेर फेरि जडान गरी खोजी कार्य जारी राखिनेछ. रसुवामा 60 मेगावाटको माथिल्लो त्रिशुली 3A भित्र 4 दिनदेखि थुनिएका श्रमिकको उद्धारका लागि पानी र वर्षाका बीच पनि काम नरोकिएको सरकारी अधिकारीले जनाएका छन्. ऊर्जा तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिगराम भण्डारीका अनुसार सुरुङभित्र लेदो नपसेको पाइएको र अक्सिजन पठाइएकोमा थप ठूला पुवाल खनेर आजै साँझसम्म उद्धारको नतिजा आउन सक्ने देखिएको छ.
4: अबको बेलुकासम्म यदि कोही मान्छे ड्युस भएर भित्र बसेको निकाल्न सक्ने अवस्था भयो भने चाहिँ अर्को टनेल मार्फत मान्छेलाई रेस्क्यु गर्ने चाहिँ कार्यक्रम रहेको छ. अनि अहिले नेपाल आर्मीको सेनाहरू पनि त्यहाँनिर अरू थप सामग्री लिएर चाहिँ गएको अवस्था छ. ड्रिलिङ भएको छ. फेरि त्यहाँ कस्तो भयो भन्नुहुन्छ भने एकजना काम गर्ने अपरेटरको पनि थोरै त्यो चोट लाग्यो, उसको अम्लो त्यहाँनिर अलिकति काटियो, त्यही भएर थोरै ढिलो भयो. अब अहिले त सुचारू भइरहेको छ. अहिले
5: आज राति र बिहान चाहिँ पानीले असर गर्यो कि गरेन काम गर्न?
4: होइन, असर गरे पनि काम रोकिएको छैन, काम भइरहेको छ. त्यहाँनिर विस्फोटक पदार्थ लाने अनि अरू कामहरू पनि, जस्तै विस्फोटक पदार्थको लागि पनि अरू एसेसरिजहरू लाने काम पनि भइरहेको छ अर्को मान्छेहरूलाई निकाल्नको लागि.
5: यहाँहरूले त अब सुरुङको कम्पनीको व्यक्तिहरूसँगै नै अब सम्पर्क भइहाल्छ. कतिजना मान्छे हुनुहुन्छ भन्ने चाहिँ जानकारी छ?
4: त्रिशुली 3A त अहिले हाम्रो चाहिँ 25 जना भन्ने, 25 देखि 30 जना भन्ने नै हो अहिलेको हाम्रो प्रारम्भिक जानकारी पनि, र हाम्रो चाहिँ आकलन पनि त्यही नै हो. होइन, अब थप मान्छे पनि अब हुन सक्छ.
5: अब यहाँहरूलाई प्राविधिक जानकारी पनि हुन्छ, यत्रो 4 दिन भइसक्यो, 4 दिनभित्र सुरुङभित्र मान्छेलाई खानको लागि केही खाना पानीको व्यवस्था हुन्छ कि हुँदैन पहिले तयारी अवस्थामा राखिएको?
4: यो चाहिँ अब यदि आयोजना बनिसकेका अबमा चाहिँ अब र बन्दै गरेको त्यसरी राखेको हुन्छ. यसमा पनि अब केही दिनको लागि राख्ने अवस्था त हुन्छ. भित्र त ओइल फर्निस अब सबै किचनदेखि सबैले खानेकुराहरू हुन्छ. मेन प्रब्लम भनेको चाहिँ अक्सिजनको चाहिँ अलिकति सप्लाई त्यहाँनिर कम्ती हुने सम्भावना हुन्छ, किनभने अब त्यो ठुलै चाहिँ लेदोले चाहिँ मुख ठोकिएको अवस्था भएको भएर अक्सिजनको सप्लाई चाहिँ अलिक कम्ती हुने हो.
3: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडाको वैकल्पिक बाटोबाट पनि इन्धन काठमाडौँ ल्याउन थालिएको छ. राजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको हो. निगमका अनुसार पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको छ. निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले पेट्रोलियम पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको बताउनु भएको हो. र सुवार नुवाकोटमा उद्धार तथा अत्यावश्यक सामान आपूर्तिका लागि 20 वटा सेटेलाइट फोन प्रयोग गरिने भएको छ. नेपाल दूरसञ्चार प्राधिकरणले नुवाकोटका लागि 10 र रसुवाका लागि 10 वटा सेटेलाइट फोन दिएको विपद प्राधिकरणले जनाएको छ. यी फोन उद्धारकर्मीले खोज तथा उद्धार तथा राहत कार्यमा उपयोग गर्न सक्नेछन्. दुवै जिल्लामा बाढीले ढलाएका बीटीएस टावर मध्ये अधिकांश पुनस्थापना भए पनि केही ठाउँमा सञ्चार सम्पर्क कठिन हुने गरेको छ. सरकारले भोटेकोशी बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई 6,75,00,000 रूपियाँ नगद राहत पठाएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म रसुवा, नुवाकोट र धादिङका 15 स्थानीय तहमा राहत पठाइएको हो. प्राधिकरणका अनुसार रसुवा र नुवाकोटमा 1-1 करोड़ र धादिङमा 50,00,000 रूपियाँको दरले राहत पठाइएको छ. सरकारले बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपील गरेको थियो. पछिल्लो विवरण अनुसार 4,38,00,000,000 नेपाली रूपियाँ र 6,80,000,000 अमेरिकी डलर जम्मा भइसकेको छ. कांग्रेसका रसुवा नेता तथा सांसद मोहन आचार्यले सरकारले चाउचाउ मात्रै पठाएर झारा टार्न खोजेको भन्दै आफ्नो पार्टीको ध्यान आकर्षण गराउनु भएको छ. रसुवा बाढीबारे कांग्रेसको बैठकमा सांसद आचार्यले सब व्यवस्थापनदेखि औषधि र राशन आपूर्ति गर्नुपर्नेमा सरकार कमजोर देखिएको बताउनु भएको छ.
6: उहाँहरू सल्भ गर्नु खोज्दै हुन्छ, यो सही ढङ्गमा गरेका छैन. हिजो गेल रूपीजी आउनुभएको थियो, उहाँले चाहिँ आजबाट 6 वटा डेडिकेटेड हेलिकप्टर व्यवस्थाको लागि राखिदिन्छु.
3: घटेकोशी बारीबाट मृत्यु भएका 768 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसो 2 बजेसम्म 768 वटा शव फेला परेका हुन्। प्रहरीका अनुसार सबैभन्दा धेरै 264 शव चितवनमा फेला परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो समुदायमा
1: दिलाइभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीले बगाएर सम्पर्कविहीन भएकाको खोजीमा बौतारिँदै आफन्तहरू टाढा टाढाबाट चितवन पुगेका छन्। चितवनबाट अनिल ढकालको रिपोर्ट।
4: भरतपुर 10 विद्युत रोड स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो खाली भवनमा सब पहिचानका लागि आउनेहरूको भीड छ। कोही आफन्तको फोटो बोकेर आएका छन् भने कोही सब वाहन आउने बाटोतर्फ टोलाइरहेका छन्। आफन्त खोज्न रामेछापदेखि आएका गुवाङचु शेर्पा।
5: अब हामीले माथि रसुवाको बोर्डरमा जान सक्ने हाम्रो हैसियत र स्थिति छैन, त्यसै कारण हामी चाहिँ अब लास्ट स्टेजमा हामी अन्तबाट पनि कहीँबाट पनि माथि जान सक्ने स्थिति नभइसके पश्चात हाम्रो लास्ट आस्था भनेको हामी लास्ट भने पनि पाइन्छ कि।
4: चितवनका प्रकाशमणि सापकोटाको साडु दाईलाई पनि भोटेकोसीको भेलले छोप्यो। त्रिशुली जलविद्युत आयोजनाका सुरक्षार्थ खटिएका सापकोटाका आफन्त गोविन्द प्रसाद भण्डारीको आजसम्म पत्तो छैन।
6: मेरो साडु दाई जुन दिन बाढी आयो त्यस दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभएकोले हामी उहाँको जीवित कतै हुनुहुन्छ कि त्यसको कामना गर्न चाहन्छौँ। भगवान्सँग चाहिँ दाई जीवित भएर फर्किनुहुन्छ कि भन्ने आशामा रहेका छौँ। तथापि पापी मन हो, यहाँ लास्टको चाहिँ जुन फोटोहरू चाहिँ देखाइरहेको छ, सकुशल भेटिनु हुने हुन्छ भन्ने अझै आश बोकेर भगवान्सँगै प्रार्थना पनि गरिरहेका छौँ।
4: सब कुहिने र दुर्गन्ध फैलिने जोखिम बढेपछि भरतपुर 1 को देवघाट जंगलमा व्यवस्थापन समेत सुरु गरिएको छ। अन्तर्राष्ट्रिय रेड क्रस समिति अर्थात् ICRC को मापदण्ड अनुसार प्रत्येक शवबाट DNA नमुना संकलन गरी संकेत नम्बरका आधारमा देवघाटमा जमिनमुनि शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेल।
7: फ्रिजिङ गर्न नसक्ने अवस्था आएपछि यसलाई चाहिँ ICRC को इन्टरनेसनल प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने सुरक्षित साथ राख्ने एउटा निर्णय गऱ्यौँ। त्यो निर्णयअनुसार हामीले यो तरिकाबाट हामीले यसलाई राख्न खोजिरहेका छौँ। कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो।
4: समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा अन्तिम संस्कार गर्न पाइयोस् भन्ने चाहना परिवारको छ।
3: बाढीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सिडाईले बाढीमा परेर ज्यान गएका मध्ये 59 जनाको शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभएको हो। अस्पतालमा ल्याइएका 30 शव मध्ये 32 जनाको शव परीक्षण भइसकेको र 27 जनाको परीक्षण गर्न बाँकी छ। अस्पतालमा ल्याइएका शव मध्ये 8 जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। यसैबीच त्रिवी शिक्षण अस्पतालको शव गृह करिब भरिएको छ। अस्पतालका फोरेन्सिक विज्ञान डाक्टर गोपाल चौधरीका अनुसार अहिलेसम्म रसुवा बाढीका 59 शव ल्याइएका छन्। तीमध्ये 8 पहिचान भइसकेको छ, 28 पोस्टमार्टम भइरहेको छ। अब बढीमा 10 शव अट्न सक्ने चौधरीले जानकारी दिनुभयो। सड़क विभागले मुङलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्णभीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन शुरू गरेको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा नदीले कटान गर्दा सड़क भाँसिएको छ। नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सड़क भाँसिएको हो। विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार प्राविधिक पुगेर यो क्षेत्रको अध्ययन गर्दैछन्। नदीले तलबाट कटान गरिरहेका कारण जोखिम मूल्याङ्कनपछि निर्णय गरिने उहाँको भनाइ छ। सड़क भाँसिएपछि मुङलिन काठमाडौँ सड़क पूर्ण रूपमा अवरूद्ध छ। भूतपूर्व सैनिकहरूले बोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सहयोग संकलन अभियान शुरू गरेका छन्। बोटवलबाट छवि पाण्डे।
8: नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघका सल्लाहकार विष्णु बहादुर कार्की र लोकराज थापाले सहयोग संकलन अभियान शुरू भएको बताउनुभयो।
9: संगठनको तर्फबाट भन्नाले एउटा चाहिँ हाम्रो संघ छ, के रे, त्यो संघबाट गर्ने भनेर संकलन गर्ने काम शुरू भएको छ।
8: भूतपूर्व सैनिक संघ रूपन्देहीका अध्यक्ष किशन सिंह राणाले भूतपूर्व सैनिकहरूले यसअघि जब जब विपत्ति आइपर्छ तब तब सहयोग गर्दै आएको उदाहरण दिँदै यसपटक पनि सहयोगको हात अघि बढाएको बताउनुभयो। भूतपूर्व सैनिकहरूले सरकारको आग्रह अनुसार यसपटक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
3: बटेको सिबारीले तीन जिल्लामा 16 विद्यालयमा क्षति पुगेको छ भने 238 विद्यार्थी र 13 शिक्षक सम्पर्कविहीन छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार हिजोसम्मको प्रारम्भिक विवरणमा तीन जिल्लाका 16 विद्यालयमा क्षति भएको हो। ती विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी 251 जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रसुवाका 4, नुवाकोटका 8 र धादिङका 4 विद्यालयमा क्षति पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: सुरुङ उद्धारका लागि नेपाल सहित चार मुलुकका विशेषज्ञले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जलविद्युत सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिएको परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभएको छ। अठार जना फोरेन्सिक विज्ञ पनि भारतबाट आएका सचिव राईले जानकारी दिनुभएको छ। 1000 जना शवको परीक्षणका लागि उपकरण चाहिने गरी व्यवस्था गरिएको राईको भनाइ छ।
4: हिजोको त हामीले 1000 बढेको
3: नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम गरेको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिणतर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउन भनेको छ। यसअघि सरकारले अनुमति नलिई ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर परेको जनाएको थियो। यो गतिविधि आज पनि दोहोरिएपछि त्यस भेगमा उडान अवरुद्ध भएको छ। रसुवागढी बाढ़ी आउनु अघि 2 किलोमिटर लामो र 1 किलोमिटर चौडाई भएको हिउँको पहाड़ खसेको हुन सक्ने जापानी विज्ञले बताएका छन्।
5: टोक्यो विश्वविद्यालयका प्राध्यापक हिडेनरु वातानाबेले सैटेलाइट तस्विर अध्ययनपछि निष्कर्ष निकाल्नु भएको हो। प्राध्यापक वातानाबेका अनुसार सो हिमपहाड 4600 मिटरको उचाइको फरक रहने गरी बज्रिएको हुन सक्छ। अमेरिकी सैटेलाइट तस्विरलाई 3D ल्याएर वातानाबेले विश्लेषण गर्नुभएको यमोरी सिम्बुनले जनाएको छ। हिमपहिरो बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्प गएको US जियोलोजिकल सर्वेको भनाइ छ। सैटेलाइट तस्विरको विश्लेषणका आधारमा हिमपहिरो पछिको बाढीको उचाइ कतिपय ठाउँमा 700 मिटरसम्म पुगेको थियो। प्राध्यापक वातानाबेले जलवायु परिवर्तनका कारण हिउँ पग्लिने भविष्यवाणी सुन्दै आए पनि यो वास्तविकता नेपालमा भोग्नु परेको बताउनु भएको छ।
3: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडाको वैकल्पिक बाटोबाट पनि इन्धन काठमाडौँ ल्याउन थालिएको छ। राजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले पेट्रोलियम पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको बताउनु भएको छ। सरकारले भोटेकोसी बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई 6.75 करोड रुपियाँ नगद राहत पठाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म रसुवा नुवाकोट र धादिङका 15 स्थानीय तहमा राहत पठाइएको हो। प्राधिकरणका अनुसार रसुवा र नुवाकोटमा 1-1 करोड र धादिङमा 50 लाख रुपियाँको दरले राहत पठाइएको छ। सरकारले बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपील जारी गरेको थियो। पछिल्लो विवरण अनुसार 4.38 करोड नेपाली रूपियाँ र 6,80,000 अमेरिकी डलर जम्मा भइसकेको छ। यस्तै हालसम्म 37 ट्रक र 13 बोलेरो मार्फत खाद्य र गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 8 उडान गरी खाद्य र गैर खाद्य सामग्री पठाइएको प्राधिकरणको भनाइ छ। प्रभावित क्षेत्रमा संचार सेट पनि पठाइएको जनाइएको छ। यसैबीच नेपाली काँग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसले 1 करोड रूपियाँ कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। रसुवा बाढ़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीले फुर्के खोलामा तत्काल बेली ब्रिज राखेर सड़क सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ। बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत निरीक्षणपछि उहाँले पुलको लम्बाई र पियरको अवस्थाका कारण तत्काल बेली ब्रिज राख्न कठिन देखिएको बताउनुभयो। पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाइने उहाँको भनाइ छ। सड़क विभागले मुगलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्णभीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन शुरू गरेको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा नदीले कटान गर्दा सड़क भाँसिएको छ। नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सड़क भाँसिएको हो। विभागका महानिर्देशक जयसिका अनुसार प्राविधिक पुगेर यो क्षेत्रको अध्ययन गर्दैछन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: BFBS

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस नेताहरूले उद्धार र राहतलाई थप सुधार्न सकिने ठाउँ रहेको सुझाव दिएका छन्। पार्टी मुख्यालयमा बसेको बैठकमा बाढ़ी उद्धार तथा राहत समन्वय समितिका सदस्य सचिव मानबहादुर थापाले सरकार सुरक्षाकर्मीलाई मात्रै अगाडि सारेर निष्क्रिय देखिएको आरोप लगाउनु भएको छ।
4: सकेसम्म आर्मीलाई मात्रै लगाएर सेक्युरिटी फोर्सलाई मात्रै लगाएर रेस्पोन्स गर्ने, अरूको केही पनि नलिने, तर हाम्रो आफ्नो आवश्यकता हाम्रो क्षमताभन्दा बाहिर भएको अवस्थामा त हामीले लिनु पर्यो नि, त्यो भन्न पनि लाज मान्ने हो भनेदेखि त हामी धेरै नेपालीले अकालमा चाहिँ ज्यान गुमाउनु भएको अरू केही पनि छैन।
3: नुवाकोटका नेता जगदीश्वर नरसिंह केसीले सब संकलनमा ढिलाइ भइरहेको बताउनु भएको छ।
5: महामारीमा परिणत हुने बेला भइसक्यो, किनभने त्यो गन्ध हामी त्यहाँ जाँदा मास्क नलाइकन जान सक्ने परिस्थिति छैन। अब पालीपट्टिको लास उठाउनका लागि राज्य कहाँ छ भनेर त्यहाँका स्थानीय जनताले खोज्नु पर्ने।
3: सभापति गगन थापाले पीड़ितका तस्विर जथाभावी प्रकाशन गरेर असंवेदनशीलता नदेखाउन आग्रह गर्नुभएको छ।
6: पार्टीका साथीहरूलाई पनि आग्रह गर्छु र पार्टीको तर्फबाट आम नागरिकलाई अपील गर्छु, यो बेलामा सामाजिक सञ्जालमा कसै परिवारको संवेदनशीलतालाई ख्याल नराखिकन जसरी लासहरूको भिडियोहरू पोस्ट गरिरहेका छन्, त्यो हृदय विदारक हाम्रा कतिपय दृश्यहरू जुन पोस्ट गरिरहेका छौँ, यो एकछिनको लागि चाहिँ पोस्ट गर्ने साथीलाई आफूलाई चाहिँ मैले गरेँ भन्ने लागे तापनि यसले त्यो सम्बन्धित परिवारलाई कत्रो ठुलो आहत पुऱ्याउला, यसले यसले हाम्रो कति ठुलो असंवेदनशीलता प्रकट होला भन्नेतर्फ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ।
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।
7: यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले सुविधा थप निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारका लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ।
3: बाढ़ीले बगाएर सम्पर्कविहीन भएकाको खोजीमा भौतारिँदै आफन्तहरू टाढा टाढाबाट चितवन पुगेका छन्। चितवनबाट अनिल ढकालको रिपोर्ट।
8: भरतपुर 10 विद्युत रोड स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो खाली भवनमा सब पहिचानका लागि आउनेहरूको भीड छ। कोही आफन्तको फोटो बोकेर आएका छन् भने कोही सब वाहन आउने बाटोतर्फ टोलाइरहेका छन्। आफन्त खोज्न रामेछापदेखि आएका गुवाङचु शेर्पा।
9: अब हामीले माथि रसुवाको बोर्डरमा जान सक्ने हाम्रो हैसियत र स्थिति छैन, त्यसै कारण हामी चाहिँ अब लास्ट स्टेजमा हामी अन्तबाट पनि कहीँबाट पनि माथि जान सक्ने स्थिति नभइसके पश्चात हाम्रो लास्ट आस्था भनेको हामी लास्ट भन्ने पनि पाइन्छ कि।
8: चितवनका प्रकाशमणि सापकोटाको साडु दाईलाई पनि भोटेकोसीको भेलले छोप्यो। त्रिशुली जलविद्युत आयोजनाका सुरक्षार्थ खटिएका सापकोटाका आफन्त गोविन्द प्रसाद भण्डारीको आजसम्म पत्तो छैन।
10: मेरो साडु दाई जुन दिन बाढी आयो त्यस दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभएकोले हामी उहाँको जीवित कतै हुनुहुन्छ कि त्यसको कामना गर्न चाहन्छौँ। भगवान्सँग चाहिँ दाई जीवित भएर फर्किनुहुन्छ कि भन्ने आशामा रहेका छौँ। तथापि पापी मन हो, यहाँ लास्टको चाहिँ जुन फोटोहरू चाहिँ देखाइरहेको छ, सकुशल भेटिनुहुने हुन्छ भन्ने अझै आश बोकेर भगवान्सँगै प्रार्थना पनि गरिरहेका छौँ।
8: सब कुहिने र दुर्गन्ध फैलिने जोखिम बढेपछि भरतपुर 1 देवघाट जंगलमा व्यवस्थापन समेत सुरु गरिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समिति अर्थात ICRC को मापदण्ड अनुसार प्रत्येक शवबाट DNA नमुना संकलन गरी संकेत नम्बरका आधारमा देवघाटमा जमिन मुनि शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेल।
11: फ्रिजिङ गर्न नसक्ने अवस्था आएपछि यसलाई चाहिँ ICRC को इन्टरनेसनल प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने, सुरक्षित साथ राख्ने एउटा निर्णय गर्यौँ। त्यो निर्णयअनुसार हामीले यो तरिकाबाट हामीले यसलाई राख्न खोजिरहेका छौँ। कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो।
8: समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा अन्तिम संस्कार गर्न पाइयोस् भन्ने चाहना परिवारको छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेको सिबाडीका कारण चीनको केरुनमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने जानकारी दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुर ढुङ्के पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1,000 नेपाली रहेका बताउनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: रसुवामा आएको बाढीका कारण अहिलेसम्म 781 जनाको शव फेला परेको छ. आज साँझ 6 बजेसम्म विभिन्न जिल्लाबाट 781 जनाको शव फेला परेको र करिब 2502 जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. प्राधिकरणका अनुसार हालसम्म 9435 जनाको उद्धार गरिएको छ. जलविद्युतको सुरुङबाट भदौ 12 र 13 गति गरी 279 जनाको उद्धार गरिएको प्राधिकरणको भनाइ छ. सेनाको हेलिकप्टर मार्फत 244 जना विदेशी र 3067 जना नेपाली गरी 3311 जनाको उद्धार भएको छ. आज मात्रै हाइड्रोबाट 15 जना चिनिया नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ. हवाई उद्धारका लागि हालसम्म 394 वटा उडान भएका छन्. प्राधिकरणका अनुसार आज मात्रै 72 उडान भएका छन्. बाढीमा परि 267 जना घाइते भएका छन्, जसमध्ये 156 जना उपचारपछि डिस्चार्ज भएका छन्. प्रभावित क्षेत्रमा 6 वटा सर्जिकल मेडिकल टीम परिचालन गरिएको छ. खोज तथा उद्धारका लागि 20,618 जना सुरक्षाकर्मी खटिएका छन्. पहिचान खोल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका 21 वटा अस्पतालमा राखिएको छ. चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले 2 वटा शव निकालेका छन्. आज भारतीय टोली आएपछि नेपाली सेनासँग मिलेर उद्धारको काम शुरू भएको थियो. सुरुङको 100 मिटर भित्रबाट 2 वटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको हो. 250 मिटर लामो सुरुङमा संयुक्त टोली 100 मिटर भित्रसम्म पुगेको र त्यहाँसम्म जीवित व्यक्ति फेला पार्न नसकेको उहाँले बताउनुभयो. चिलिमे जलविद्युत आयोजनाको सुरुङमा 6 जना कर्मचारी फँसेको अनुमान रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबु राजा महर्जनले जानकारी दिनुभएको छ. रसुवाबाडी आउनु अघि 2 किलोमिटर लामो र 1 किलोमिटर चौडाई भएको हिउँको पहाड खसेको हुन सक्ने जापानी विज्ञले बताएका छन्.
4: टोक्यो विश्वविद्यालयका प्राध्यापक हिडेनरु वातानाबेले सेटेलाइट तस्विर अध्ययनपछि निष्कर्ष निकाल्नु भएको हो. प्राध्यापक वातानाबेका अनुसार सो हिमपार 4,600 मिटरको उचाइको फरक रहने गरी बज्रिएको हुन सक्छ. अमेरिकी सेटेलाइट तस्विरलाई 3D ल्याएर वातानाबेले विश्लेषण गर्नुभएको यमोरी सिम्बुनले जनाएको छ. हिमपहिरो बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्प गएको US जियोलोजिकल सर्वेको भनाइ छ. सेटेलाइट तस्विरको विश्लेषणका आधारमा हिमपहिरो पछिको बाढीको उचाइ कतिपय ठाउँमा 700 मिटरसम्म पुगेको थियो. प्राध्यापक वातानाबेले जलवायु परिवर्तनका कारण हिउँ पग्लिने भविष्यवाणी सुन्दै आए पनि यो वास्तविकता नेपालमा भोग्नु परेको बताउनु भएको छ.
3: बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1,000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्. आयोजनामा काम गर्दा सुरुङभित्र फँसेका जनशक्तिको उद्धार थप तीव्र पार्न उनीहरूको आग्रह छ. त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्यापनरत सुरुङ विज्ञ नवराज न्युपाने:
5: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन, हैन, अब त्यो गर्न सकिन्थ्यो. अब यसमा चाहिँ अब 4 दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ, होइन, त्यो पनि सकिसक्यो. अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन, होइन, त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो. सरकारले गर्न त खोजिरहेको देखिन्छ, होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई.
4: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? अब यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको.
5: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन, होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन. अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई, स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँभित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब तपाईँको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता दस दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ, ट्याभर्न्सहरू बनेको होइन। अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि, नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ, त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ, त्यो अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन छजना स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ। मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ छजना जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइराख्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो चारजना गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ। अब त्यो कति कसरी फाल्ने, कहिले फाल्ने, उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
3: काङ्ग्रेस नेताहरूले उद्धार र राहतलाई थप सुधार्न सकिने ठाउँ रहेको सुझाव दिएका छन्। पार्टी मुख्यालयमा बसेको बैठकमा बाढ़ी उद्धार तथा राहत समन्वय समितिका सदस्य सचिव मान बहादुर थापाले सरकार सुरक्षाकर्मीलाई मात्रै अगाडि सारेर निष्क्रिय देखिएको आरोप लगाउनु भएको छ।
2: सकेसम्म आर्मीलाई मात्रै लगाएर अथवा सेक्युरिटी फोर्सलाई मात्रै लगाएर रेस्पोन्स गर्ने, अरूको केही पनि नलिने, तर हाम्रो आफ्नो आवश्यकता हाम्रो क्षमताभन्दा बाहिर भएको अवस्थामा त हामीले लिनु पर्यो नि, त्यो भन्न पनि लाज मान्ने हो भनेदेखि त हामी धेरै नेपालीले अकालमा चाहिँ ज्यान गुमाउनु भएको अरू केही पनि छैन।
3: नुवाकोटका नेता जगदीश्वर नरसिंह केसीले सब संकलनमा ढिलाइ भइरहेको बताउनु भएको छ।
6: महामारीमा परिणत हुने बेला भइसक्यो, किनभने त्यो गन्ध हामी त्यहाँ जाँदा मास्क नलाइकन जान सक्ने परिस्थिति छैन। अब पालीपट्टिको लास उठाउनको लागि राज्य कहाँ छ भनेर त्यहाँका स्थानीय जनताले खोज्नु पर्ने।
3: सभापति गगन थापाले पीड़ितका तस्विर जथाभावी प्रकाशन गरेर असंवेदनशीलता नदेखाउन आग्रह गर्नुभएको छ।
7: पार्टीका साथीहरूलाई पनि आग्रह गर्छु र पार्टीको तर्फबाट आम नागरिकलाई अपील गर्छु, यो बेलामा सामाजिक सञ्जालमा कसै परिवारको संवेदनशीलता ख्याल नराखिकन जसरी लासहरूको भिडियोहरू पोस्ट गरिरहेका छन्, त्यो हृदय विदारक हाम्रा कतिपय दृश्यहरू जुन पोस्ट गरिरहेका छौँ, यो एकछिनको लागि चाहिँ पोस्ट गर्ने साथीलाई आफूलाई चाहिँ मैले गरेँ भन्ने लागे तापनि यसले त्यो सम्बन्धित परिवारलाई कत्रो ठुलो आहत पुऱ्याउला, यसले यसले हाम्रो कति ठुलो असंवेदनशीलता प्रकट होला भन्नेतर्फ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ।
3: सुरुङ उद्धारका लागि नेपाल सहित 4 मुलुकका विशेषज्ञले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जलविद्युत सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिइएको परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभएको छ। अठारजना फोरेन्सिक विज्ञ पनि भारतबाट आएका सचिव राईले जानकारी दिनुभएको छ। 1000 जना शवको परीक्षणका लागि उपकरण चाहिने गरी व्यवस्था गरिएको राईको भनाइ छ। विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 1,50,000 अमेरिकी डलर दिने घोषणा गरेको छ। अब खबर फटाफट।
4: नुवाकोटमा बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण, 13 सेन्टरका स्थानीयलाई राहत, गाड़ी नपुगे हेलिकप्टरको व्यवस्था। रसुवा जोड्ने मुख्य सड़क बगाउँदा अहिले थुन्से पुग्न शास्ति, थुन्सेलाई यातायात सञ्जालसँग जोड्ने एकमात्र माध्यम पुङखोलाको पुल एक लेनको कच्ची सड़कमा राहत बोकेका गाड़ीको लाम। बाढ़ी प्रभावित थप 7 क्षेत्रमा टेलिकमको सेवा नियमित, प्रभावित 120 साइट मध्ये 93 साइट सञ्चालनमा। पुनस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल अनुदानमा आधारित जलवायु वित्त चाहिने जलवायु विज्ञ अनुसन्धानकर्ता तथा प्रभावित समुदायको भनाई, विपदका बेला नयाँ ऋण नथप्न अपिल। बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन हेटौँडामा प्रोजेक्टर सहितको कक्ष सञ्चालन, प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
2: रेडियो गोर्खा।

0: सरकारले भुटेकोशी त्रिशुली बाढीपछिको पुनर्निर्माणका लागि दाता सम्मेलन आयोजना गर्न छलफल शुरू गरेको छ। अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले दाता सम्मेलन आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल शुरू गरेका हुन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले दाता सम्मेलनबारे प्रारम्भिक कुराकानी भइरहेको जानकारी दिनुभएको हो। बाढ़ीका कारण करिब 7 खर्ब रूपियाँ बराबरको भौतिक क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ। यसले नेपाल र चीनबीचको प्रमुख व्यापारिक मार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै नाकामा निर्माणाधीन भन्सार कार्यालय, अध्यागमन कार्यालय र भन्सार यार्ड लगायत भवनहरू बगाएको छ। नाकासम्म पुग्ने बाटो समेत बाँकी छैन। बाढ़ीले त्रिशुली नदी किनारमा रहेका जलविद्युत आयोजनाहरू बगाएको छ। रसुवामा रहेका 216 मेगावाटको माथिल्लो त्रिशुली 111 मेगावाटको रसुवागढ़ी, 30 मेगावाटको लाङटाङ खोला, 22 मेगावाटको चिलिमे लगायत आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै नुवाकोटका 37 मेगावाटको माथिल्लो त्रिशुली 3B, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A लगायत आयोजना पनि क्षतिग्रस्त भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ। काठमाडौँ आउने जाने सवारी साधनको चाप बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सीटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढ़ेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरूद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई मकवानपुर हुँदै वैकल्पिक मार्ग प्रयोग गराउन थालिएको हो। प्रशासनले यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ। नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिणतर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउन भनेको छ। यसअघि सरकारले अनुमति नदी ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाइएको थियो। यो गतिविधि आज पनि दोहोरिएपछि यो क्षेत्रमा उडान अवरूद्ध भएको छ। विश्व स्वास्थ्य संगठनले नेपालका बाढ़ी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 150,000 अमेरिकी डलर दिने घोषणा गरेको छ। यो कोषले तत्कालका आवश्यकता पूरा गर्ने संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डाक्टर निलेश बुद्धले बताउनु भएको छ। यसअघि बाढ़ी आएको केही घण्टामै संगठनले 3 महिनासम्म करिब 10,000 जनाका लागि इन्टर एजेन्सी इमर्जेन्सी हेल्थ किट र बहुउद्देश्यीय टेन्ट लगायत अत्यावश्यक आपतकालीन चिकित्सा सामग्री पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ। संगठनले प्रभावित क्षेत्रका लागि थप सर्जिकल मास्क, पंजा, ह्याण्ड सैनिटाइजर तथा अन्य चिकित्सा सामग्री पठाइएको जनाएको छ। रसुवाबाढीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको हो। विभागका महानिर्देशक डाक्टर विजय जसीले फुर्के खोलामा तत्काल बेली ब्रिज राखेर सड़क सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: सरकारले भुटेको सी त्रिशुली बाढी पछिको पुननिर्माणका लागि दाता सम्मेलन आयोजना गर्न छलफल शुरू गरेको छ. अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले दाता सम्मेलन आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल शुरू गरेका हुन्. परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री श्री शिर खनालले दाता सम्मेलनबारे प्रारम्भिक कुराकानी भइरहेको जानकारी दिनुभएको हो. बाढीका कारण करिब 7 खर्ब रूपियाँ बराबर भौतिक क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ. रसुवामा आएको बाढीपछि नेपाली सेनाले हालसम्म 3021 जनाको उद्धार गरेको जनाएको छ. सेनाका अनुसार 10 भदौदेखि हालसम्म स्थलमार्गबाट 200 र हवाई साधन मार्फत 2821 जनाको उद्धार भएको हो. गएको साँझ 6:30 बजेसम्म नेपाली सेनाको हेलिकप्टर मार्फत टिमुरे साफ्रुबेसी मैलुङ लगायत क्षेत्रबाट 624 जनाको उद्धार भएको छ. उद्धार गरिएका मध्ये 22 जना विदेशी नागरिक छन्. बाढीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा फँसेका आफन्तको अवस्था 5 दिनसम्म पनि थाहा नहुँदा परिवारका सदस्यहरू आक्रोशित बनेका छन्. फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौँ थापाथलीको नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका हुन्. माथिल्लो त्रिशुली 1 को प्रवर्तक नेपाल वाटर एनर्जी डेभलपमेन्ट कम्पनी हो. कम्पनीले दक्षिण कोरियाको कोरिया साउथ इस्ट पावर कर्पोरेशन केआईएनडी आईएफसी लगायत साझेदार कम्पनीसँग मिलेर आयोजना निर्माण गरिरहेको छ. कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र मात्रै 576 जना कामदार फँसेका छन्. त्यस्तै महिलुङमा रहेको साइट कार्यालयमा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन छन्. साइट कार्यालयमा रहेका व्यक्तिको अवस्था अज्ञात रहँदा उनीहरूका आफन्त आक्रोशित बनेका हुन्. यो साइट कार्यालयमा 75 जना थिए. उनीहरूमध्ये कतिपयको अवस्था अज्ञात रहेको बताइएको छ. सुरुङ उद्धारका लागि नेपालसहित 4 मुलुकका विशेषज्ञले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ. जलविद्युत सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिइएको परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभएको छ. अठारजना फोरेन्सिक विज्ञ पनि भारतबाट आएका सचिव राईले बताउनुभयो. 1000 जना शवको परीक्षणका लागि उपकरण चाहिने गरी व्यवस्था गरिएको राईको भनाइ छ. प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र चिनियाँ टोलीले 3 किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि मान्छे फेला नपरेको बताउनु भएको छ. भदौ 10 गतेको विनाशकारी बाढी यता सामाजिक सञ्जाल फेसबुक मार्फत दैनिक अपडेट दिइरहेका प्रधानमन्त्रीले आज राति 8:30 बजेको पोस्टबाट यस्तो जानकारी दिनुभएको हो. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले दिएको जानकारी अनुसार 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 आयोजनामा 576 जना सम्पर्कविहीन छन्। यहाँ अहिलेसम्म 254 जनाको उद्धार गरिएको र 300 जना सुरुङमा फँसेको इपानले जनाएको छ. प्रधानमन्त्रीले प्रभावित क्षेत्रका विद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टर मार्फत केही बेर अघिसम्म 279 जनाको उद्धार गरिसकिएको जानकारी दिनुभएको छ. पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ. काठमाडौँ आउने जाने सवारी साधनको चाप बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको छ. मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक बाहेक काठमाडौँको यात्रा नगर्न र अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न भनेको छ. प्रशासनका अनुसार मालवाहक सवारीलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवाजावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ. यस्तै 14 सीटभन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ. परराष्ट्र मन्त्री श्री शिर खनालले भोटेको सिबाडीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुर एक ढुङ्गे पुग्नुभएका खनालले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 नेपाली रहेका बताउनु भयो। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने तयारी भइरहेको उहाँले बताउनु भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोराला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध भएको उहाँले बताउनुभयो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: સૌમ્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓનર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: पहाडीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्। आयोजनाहरूमा काम गर्दा सुरुङभित्र फसेका जनशक्तिको उद्धार थप तीव्र पार्न उनीहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यापनरत सुरुङविज्ञ नवराज न्यौपाने
4: जति छिटो रेस्क्यू गर्नुपर्ने हो त्यो भएको छैन, अब त्यो गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब चार दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यू चाहिँ रेस्क्यू गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन होइन त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
5: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? अब यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
4: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँ भित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब त्यो खालको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता दस दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै त्यो चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याबेन्सहरू बनेको होइन, अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ, त्यो अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन छजना स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ, मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ छजना जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइराख्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो चारजना गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ, अब त्यो कसरी फाल्ने कहिले फाल्ने उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
3: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ।
6: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरुद्ध भएपछि काठमाडौँ प्रवेश
3: हवस्त। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: हालसम्म बाढीका कारण ज्यान गुमाएका 781 जनाको शव फेला परेको छ. प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुक मार्फत जानकारी दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको हो. उहाँका अनुसार पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानून बमोजिम प्रक्रिया पूरा गरी जमिन मुनि व्यवस्थापन शुरू भइसकेको छ. पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्र डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको उहाँले जानकारी दिनुभएको छ. विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 1,80,000 अमेरिकी डलर दिने घोषणा गरेको छ.
4: यो कोषले तत्कालका आवश्यकता पूरा गर्ने संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डाक्टर निलेश बुद्धले बताउनु भएको छ. यसअघि बाढ़ी आएको केही घण्टामै संगठनले 3 महिनासम्म करिब 10,000 जनाका लागि इन्टर एजेन्सी इमर्जेन्सी हेल्थ किट र बहुउद्देश्य टेन्ट लगायत अत्यावश्यक आपतकालीन चिकित्सा सामग्री पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ. संगठनले प्रभावित क्षेत्रका लागि थप सर्जिकल मास्क, पंजा, ह्याण्ड सैनिटाइजर तथा अन्य चिकित्सा सामग्री पठाइएको जनाएको छ.
3: अब खबर फटाफट.
5: नुवाकोटमा बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण, 13 सेन्टरका स्थानीयलाई राहत, गाडी नपुगे हेलिकप्टरको व्यवस्था. रसुवा जोड्ने मुख्य सड़क बगाउँदा अहिले धुन्चे पुग्न शास्ति. धुन्चेलाई यातायात सञ्जालसँग जोड्ने एकमात्रै माध्यम पुङखोलाको पुल एक लेनको कच्ची सड़कमा राहत बोकेका गाडीको लाम. बाढी प्रभावित थप 7 क्षेत्रमा टेलिकमको सेवा नियमित, प्रभावित 120 साइट मध्ये 93 साइट सञ्चालनमा. पुनस्थापना र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि तत्काल अनुदानमा आधारित जलवायु वित्त चाहिने जलवायु विज्ञ, अनुसन्धानकर्ता तथा प्रभावित समुदायको भनाई, विपदका बेला नयाँ ऋण नथप्न अपील. बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन हेटौँडामा प्रोजेक्टर सहितको कक्ष सञ्चालन, प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने. त्रिशुलीमा आएको बाढीले बगायो गोर्खाको गण्डकी गाउँपालिका 8 घ्यालचोक र पृथ्वी राजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल. पुल लगेपछि गण्डकी गाउँपालिका 7 र 8का बासिन्दा तरकारी र दूध बेच्नबाट वञ्चित. र बाढी गएको 4 दिनपछि रसुवावासीलाई दाल, चामल, नुन, तेल लगायतका खाद्य सामग्री वितरण शुरू. सहायता ओसार्न 3 हेलिकप्टर.
3: नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उत्तार उडान प्रभावित बनेको छ.
4: नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ. हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो. प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिण तर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउनु भनेको छ. यसअघि सरकारले अनुमति नदी ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाइएको थियो.
3: प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म 5,24,69,44,000 संकलन भएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ. प्रधानमन्त्री दैवी प्रकोप कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य बैंकका खाता मार्फत सोक रकम संकलन भएको हो. हिमालयन बैंक र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ. विपदको विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग तथा उचित व्यवस्थापन सुनिश्चित गर्न सम्भावित वित्तीय ठगीबाट जोगिने सरकारले आधिकारिक क्यूआर कोड तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष नामका खातामा मात्र आर्थिक सहयोग गर्न अपील गरेको छ. बाढीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा फँसेका आफन्तहरूको अवस्था 5 दिनसम्म पनि थाहा नहुँदा परिवारका सदस्यहरू आक्रोशित बनेका छन्. फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौँ थापाथलीको नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन्। माथिल्लो त्रिशुली एकको प्रबन्धक नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनी हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
1: यो BFBS कुल कार्यक्रम हो।

0: स्थानीय समुदायमा
1: रिलायन्स भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: छिमेकी मुलुक चीनले भुटकुसी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई 20 लाख अमेरिकी डलरको आकस्मिक बाढ़ी राहत सहायता दिएको छ। नेपालका लागि चीनका राजदूत झाङ मियो मिङले अर्थमन्त्री डाक्टर सोरिम वाग्लेलाई चिनिया सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको सो राहत सहायता हस्तान्तरण गर्नुभएको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनिया सुरुङ उद्धार टोली मार्फत प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत मिङले बताउनु भएको छ। चिनिया पक्षले नेपाललाई तिब्बत प्रभावित क्षेत्रका तस्विर जलविज्ञान तथा मौसम सम्बन्धी सूचना र अन्य सहयोग समेत उपलब्ध गराउँदै आएको छ। अर्थमन्त्री वाग्लेले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने नेपालका विपद प्रभावित क्षेत्रमा फँसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने र विपद पछिको योजना र पुनर्निर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। भुटेकुसी बाढीबाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति कम्पनी निजी संस्था तथा क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गुलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसबाट नागरिकलाई सूचना दिने आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ। केन्द्रमा एकजना प्रतिनिधि र दुई कर्मचारी रहनेछन्। सप्तकोशी नदीमा जलस्तर निरन्तर बढेपछि कोशी ब्यारेजका 22 वटा ढोका खोलिएका छन्। पानीको बहाव बढेर बेलुका 8 बजे प्रति सेकेण्ड 1,92,535 क्युसेक पुगेपछि 22 वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि जलसतह बढ़िरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनु भएको छ। यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्य संसारीले सूचना मार्फत आग्रह पनि गरेको छ। भुटेकोशी बाढ़ीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 299 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 299 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उद्धार गरिएका पर्यटक मध्ये सबैभन्दा धेरै भारतका छन्। हालसम्म भारतका 180, चीनका 89, माल्टाका 4, जर्मनका 4, इटली, रसिया, टर्की र अमेरिकाका 2-2, बुल्गारिया, ओमन, पोर्चुगल र स्विजरल्याण्डका 1-1 पर्यटकको उद्धार गरिएको हो। यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्र पारेका छन्। घाइते र लपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ। यस्तै पहाड़ीका कारण धादिङको बेनीघाटो राङ गाउँपालिकाको कृष्णवीरमा नदीले सड़क कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा र सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न बोर्डले आग्रह गरेको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 9,435 जनालाई हवाई र स्थलमार्ग मार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्रधानमन्त्री वीरेन्द्र शाहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले फेसबुक मार्फत जानकारी दिँदै राहत तथा उद्धारका कामहरूका लागि आइतबार हिजो मात्र 72 सहित 394 उडान भरिसकेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 20,618 जना सुरक्षाकर्मी खटिएका छन्। यस्तै रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र चिनिया टोलीले 3 किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि फेलाउन परेको उहाँले जानकारी दिनुभएको छ। नुवाकोटको माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा पनि उद्धारको प्रयास जारी छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्। आयोजनाहरूमा काम गर्दा सुरुङभित्र फँसेका जनशक्तिको उद्धार थप तीव्र पार्न उनीहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यापनरत सुरुङ विज्ञ नवराज नेउपाने
4: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन होइन, अब त्यो गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब चार दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यु चाहिँ रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन होइन, त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
5: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? अब यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
4: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहीँभित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब त्यो खालको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता 10 दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै त्यो चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याबेन्सहरू बनेको होइन, अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ त्यो, अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन 6 स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ, मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ 6 जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइसक्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो 4 गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ, अब त्यो कति कसरी फाल्ने कहिले फाल्ने उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
3: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ।
6: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सम्म बाढीका कारण ज्यान गुमाएका 781 जनाको शव फेला परेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुक मार्फत जानकारी दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको हो। उहाँका अनुसार पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानून बमोजिम प्रक्रिया पूरा गरी जमिन मुनि व्यवस्थापन सुरु भइसकेको छ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्र डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको उहाँले जानकारी दिनुभएको छ। विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 180,000 अमेरिकी डलर दिने घोषणा गरेको छ।
4: यो कोषले तत्कालका आवश्यकता पूरा गर्ने संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डाक्टर निलेश बुद्धले बताउनु भएको छ। यसअघि बाढ़ी आएको केही घण्टामै संगठनले 3 महिनासम्म करिब 10,000 जनाका लागि इन्टर एजेन्सी इमर्जेन्सी हेल्थ किट र बहुउद्देश्य टेन्ट लगायत अत्यावश्यक आपतकालीन चिकित्सा सामग्री पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ। संगठनले प्रभावित क्षेत्रका लागि थप सर्जिकल मास्क, पंजा, ह्याण्ड सैनिटाइजर तथा अन्य चिकित्सा सामग्री पठाइएको जनाएको छ।
3: अब खबर फटाफट।
5: नुवाकोटमा बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण, 13 सेन्टरका स्थानीयलाई राहत, गाडी नपुगे हेलिकप्टरको व्यवस्था। रसुवा जोड्ने मुख्य सड़क बगाउँदा अहिले धुन्चे पुग्न शास्ति, धुन्चेलाई यातायात सञ्जालसँग जोड्ने एकमात्रै माध्यम पुङखोलाको पुल, एक लेनको कच्ची सड़कमा राहत बोकेका गाडीको लाम। बाढी प्रभावित थप 7 क्षेत्रमा टेलिकमको सेवा नियमित, प्रभावित 120 साइटमध्ये 93 साइट सञ्चालनमा। पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल अनुदानमा आधारित जलवायु वित्त चाहिने जलवायु विज्ञ अनुसन्धानकर्ता तथा प्रभावित समुदायको भनाई, विपदका बेला नयाँ ऋण नथप्न अपील। बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन हेटौँडामा प्रोजेक्टर सहितको कक्ष सञ्चालन, प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने। त्रिशुलीमा आएको बाढीले बगायो गोर्खाको गण्डकी गाउँपालिका 8 घ्यालचोक र पृथ्वी राजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल, पुल लगेपछि गण्डकी गाउँपालिका 7 र 8का बासिन्दा तरकारी र दूध बेच्नबाट वञ्चित। र बाढी गएको 4 दिनपछि रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका खाद्य सामग्री वितरण सुरु, सहायता ओसार्न 3 हेलिकप्टर।
3: नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित बनेको छ।
4: नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिण तर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउनु भनेको छ। यसअघि सरकारले अनुमति नदी ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाइएको थियो।
3: प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म 5,24,69,44,000 संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य बैंकका खाता मार्फत सोक रकम संकलन भएको हो। हिमालयन बैंक र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। विपदको विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग तथा उचित व्यवस्थापन सुनिश्चित गर्न सम्भावित वित्तीय ठगीबाट जोगिने सरकारले आधिकारिक क्यूआर कोड तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष नामका खातामा मात्र आर्थिक सहयोग गर्न अपील गरेको छ। बाढीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा फँसेका आफन्तहरूको अवस्था 5 दिनसम्म पनि थाहा नहुँदा परिवारका सदस्यहरू आक्रोशित बनेका छन्। फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौँ थापाथलीको नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन्। माथिल्लो त्रिशुली एकको प्रबन्धक नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: छिमेकीले भुटकुसी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई 20 लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता दिएको छ. नेपालका लागि चीनका राजदूत छाङ मियो मिङले अर्थमन्त्री डाक्टर सोरिम वाग्लेलाई चिनिया सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको सो राहत सहायता हस्तान्तरण गर्नुभएको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ. नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनिया सुरुङुता टोली मार्फत प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत मिङले बताउनु भएको छ. चिनिया पक्षले नेपाललाई तिब्बत प्रभावित क्षेत्रका तस्विर, जलविज्ञान तथा मौसम सम्बन्धी सूचना र अन्य सहयोग समेत उपलब्ध गराउँदै आएको छ. अर्थमन्त्री वाग्लेले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद प्रभावित क्षेत्रमा फँसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने र विपद पछिको योजना र पुनर्निर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताउनु भएको छ. काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ. भुटेकुसी बाढीबाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, निजी संस्था तथा क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभएको छ. उहाँका अनुसार त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ. केन्द्रमा एकजना प्रतिनिधि र दुई कर्मचारी रहनेछन्. सप्तकोशी नदीमा जलस्तर निरन्तर बढेपछि कोशी ब्यारेजका 22 ढोका खोलिएका छन्. पानीको बहाव बढेर बेलुका 8 बजे प्रति सेकेन्ड 1,92,535 क्युसेक पुगेपछि 22 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ. कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ. हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि जलसतह बढ़िरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनु भएको छ. यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्य संसारीले सूचना मार्फत आग्रह पनि गरेको छ. भुटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 299 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ. बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 299 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ. उद्धार गरिएका पर्यटक मध्ये सबैभन्दा धेरै भारतका छन्। हालसम्म भारतका 180, चीनका 89, माल्टाका 4, जर्मनका 4, इटली, रसिया, टर्की र अमेरिकाका 2-2, बुल्गारिया, ओमन, पोर्चुगल र स्विजरल्याण्डका 1-1 पर्यटकको उद्धार गरिएको हो. यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्र पारेका छन्। घाइते र लपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ. यस्तै बाढीका कारण धादिङको बेनीघाटो राङ गाउँपालिकाको कृष्णवीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा र सड़क र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न बोर्डले आग्रह गरेको छ. रसुवा बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म 9,435 जनालाई हवाई र स्थल मार्ग मार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्रधानमन्त्री वालेन्द्र शाहले जानकारी दिनुभएको छ. प्रधानमन्त्री शाहले फेसबुक मार्फत जानकारी दिँदै राहत तथा उद्धारका कामहरूका लागि आइतबार हिजो मात्र 72 सहित 394 उडान भरिसकेको उल्लेख गर्नुभएको छ. उहाँका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 20,618 जना सुरक्षाकर्मी खटिएका छन्। यस्तै रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र चिनिया टोलीले 3 किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि फेला नपरेको उहाँले जानकारी दिनुभएको छ। नुवाकोटको माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा पनि उद्धारको प्रयास जारी छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्। आयोजनाहरूमा काम गर्दा सुरुङभित्र फसेका जनशक्तिको उद्धार थप तीव्र पार्न हुनेहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यापनरत सुरुङ विज्ञ नवराज नेउपाने
4: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन, अब त्यो गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब चार दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि थुप्रो मान्छेहरू छ होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यु चाहिँ रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन होइन त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
5: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? अब यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
4: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँ भित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब त्यो खालको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता 10 दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै त्यो चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याबेन्सहरू बनेको होइन, अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ त्यो, अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन 6 स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ, मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ 6 जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइसक्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो 4 गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ, अब त्यो कति कसरी फाल्ने कहिले फाल्ने उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
3: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ।
6: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन ओभरटेक उल्लेख नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षा कर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरुद्ध भएपछि काठमाडौँ प्रवेश
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको बोटेको सिन्धीमा आएको बाढीका कारण काभ्रे बलाञ्चोका 41 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन 47 मध्ये हाल 8 जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय दोलीखेलले जनाएको छ। कार्यालयले हालसम्म जिल्लाका 41 जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली यथावधिक गरेको छ। कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपील गरेको थियो। सो क्रममा हालसम्म सम्पर्कमा आएका 8 बाहेक 41 जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए जानकारी गराउन अनुरोध पनि गरिएको छ। भूतपूर्व सैनिकहरूले भोटेकुसी बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सहयोग संकलन अभियान शुरू गरेका छन्। भूटबलबाट छवि पाण्डेको यो रिपोर्ट।
4: नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघका सल्लाहकार विष्णु बहादुर कार्की र लोकराज थापाले सहयोग संकलन अभियान सुरु भएको बताउनुभयो।
5: संगठनको तर्फबाट भन्नाले एउटा चाहिँ हाम्रो संघ छ, के रे संघबाट गर्ने भनेर संकलन गर्ने काम सुरु भएको छ।
4: भूतपूर्व सैनिक संघ रूपन्देहीका अध्यक्ष किशन सिंह राणाले भूतपूर्व सैनिकहरूले यसअघि जब जब विपत्ति आइपर्छ तब तब सहयोग गर्दै आएको उदाहरण दिँदै यसपटक पनि सहयोगको हात अघि बढाएको बताउनुभयो। भूतपूर्व सैनिकहरूले सरकारको आग्रह अनुसार यसपटक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
3: काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। भुटेकुसी बाढीबाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति कम्पनी तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने तथा तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ। केन्द्रमा 1 जना प्रतिनिधि र 2 कर्मचारी रहनेछन्। छिमेकी मुलुक चीनले भोटेकुसी बाढीमा प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई 20 लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता दिएको छ। नेपालका लागि चीनका राजदूत झाङ मियोमिङले र अर्थमन्त्री डाक्टर सोनी मोवागलीलाई चिनिया सरकारद्वारा सम्मा नेपाल सरकारलाई प्रदान गरिएको सो राहत सहायता हस्तान्तरण गर्नुभएको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनिया सुरुङ्गुता टोली मार्फत विपद प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत मियो मिङले बताउनु भएको छ।